0: तथा मानव स्रोत केन्द्रको रिपोर्टले देखाएको छ। त्यस्तै 2073 5,30,176 छात्र र 5,23,648 छात्र गरी 10,53,000 कक्षा एकमा भर्ना भएका थिए। फ्ल्यास रिपोर्ट अनुसार त्यति बेलै शैक्षिक सत्रको अन्त्य शून्य कक्षामा रहेका विद्यार्थीको संख्या 9,27,993 जना थियो, अर्थात 1,25,831 जना विद्यार्थीले कक्षा एक पूरा नगरी विद्यालय छाडेका थिए। तीमध्ये कतिपय विद्यार्थी 2074 पुनः भर्ना भएको केन्द्रले जनाएको छ।
1: बेहोरा दम्पतिलाई झिकाउन आदेश शीर्षकमा नागरिक दैनिकमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर आरजू राणालाई छलफलका लागि झिकाउन आदेश दिएको छ। पूर्व सभापति देउवाले आफू विरूद्ध पक्राउ पूर्जी जारी भएको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेशको माग सहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकताका छलफलका लागि अगाडि बढ़ाउन आदेश दिएको हो। अन्तरिम आदेश दिनुअघि दुवै पक्षलाई छलफलका लागि झिकाउन समेत अदालतले भनेको छ। यसका लागि जेठ 11 गते पेशी तोकिएको छ। यससँगै पक्राउ अनुमति प्रक्रिया सम्बन्धी कानूनी वैधता र त्यसको आधारबारे सर्वोच्च अदालतमा विस्तृत छलफल हुने भएको छ।

नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्टलोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा शेयर शॉप गिफ्ट वॉशिंग मशीन में 6 केजी एरियल मैजिक डिशवाशर में वॉशिंग टैबलेट एयर कंडीशनर में इंस्टॉलेशन फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर नागरिकता मात्र भैपुग सहज ईएमआई मार्फत खरीद कर सकता
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको छ. सुरक्षित सुलभ र फरपौदो रेल यातायात प्रणाली विकास गर्ने रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ. राज्यले रेल सेवा विकास गर्ने नाममा हरेक वर्ष अरबौं रूपियाँ खर्च गर्ने गरेको छ. त्यही अनुसार बजेट छुट्याउने गरेको छ तर त्यसबाट उपलब्धि भने छैन. रेलको नाममा राज्यले गर्ने खर्च बालुवामा पानी खन्याए सरह भएको छ. महालेखा परीक्षक कार्यालयको 63 वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार आर्थिक वर्ष 81-82 रेल विभाग तथा मार्फतका निकायको लागि 2,18,63,00,000 बजेट विनियोजन गरिएको थियो. त्यसमध्ये उक्त आर्थिक वर्षमा 1,04,68,00,000 खर्च भएको छ.
2: सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6,11,17,00,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको छ. यसअघि ठेक्का लागेर काम भइरहेको सड़क खण्ड बाहेक कालीकोटको खुलालुकोट भुक्का खोला पिलुचौर र हुम्लाको तुमचेसल्ली सल्लासम्म 41 किलोमिटरको स्तरोन्नतिका लागि 3,15,01,00,000 र कर्णाली करिडोरको उत्तर दक्षिण हिल्सा सिमकोट सड़क आयोजना अन्तर्गत खार्पुनाथदेखि खरीखेत र खरीखेतदेखि सल्ली सल्लासम्म 19 किलोमिटरका लागि 2,33,73,00,000 बजेटमा 60 किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाउन अर्थ मन्त्रालयले सड़क विभागलाई सहमति दिएको खुलालु सल्ली सल्ला सड़क योजना प्रमुख विष्णुदास लामाले बताउनुभयो.
1: कृषि अनुदानको उपयोगितामाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ. महालेखा परीक्षकको 63 प्रतिवेदनले अनुदान वितरणको पारदर्शितामाथि प्रश्न उठाएको हो. अनुदान वितरण अनुदान उपयोगी स्थितिको अनुगमन तथा मूल्याङ्कन उत्पादन तथा उत्पादकत्वमा अपेक्षाकृत अभिवृद्धि हुन नसकेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 जुन कामको लागि दिएको हो सो रकम लक्ष्य अनुसार खर्च गरे नगरेको अनुगमन गरी वार्षिक विवरण तयार हुनुपर्ने व्यवस्था छ. यद्यपि संघ प्रदेश र स्थानीय तहबाट वितरण हुने अनुदान वितरणको एकीकृत अभिलेख आधिकारिक नहुँदा अनुदान वितरणमा पारदर्शी हुन नसकेको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ.
2: सुदूरपश्चिम प्रदेश सरकारले 10 महिनासम्म खर्च गरेको भन्दा दोब्बर भन्दा बढ़ी बजेट अझै खर्च गर्न बाँकी छ. चालू आर्थिक वर्ष 2082-83 को 2 महिना मात्रै बाँकी रहेका बेला प्रदेश सरकारले अझै 24,11,78,00,000 रूपियाँ बजेट खर्च गर्न बाँकी रहेको हो.
1: युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मार्फत निकायमा कार्यरत कर्मचारीका लागि कर्मचारी आचार संहिता 2083 लागू गरेको छ. मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको आचार संहिताको उद्देश्य कर्मचारीको आचरण सेवा प्रभार र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने रहेको सुनाइएको छ. रोजगार मन्त्री रामजी यादवले मन्त्री स्तरबाट वैशाख 31 गतेको बैठकबाट उक्त आचार संहिता स्वीकृत गराएसँगै कार्यान्वयनमा आएको हो.
2: मकवानपुरको मनोहरी गाउँपालिकाले कम गुणस्तरका प्लास्टिक झुलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ. गाउँपालिकाले सूचना जारी गर्दै वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले 40 माइक्रोन भन्दा कम मोटाईका प्लास्टिक झुलाको आयात बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको हो.
1: मंगलबार पनि नेफ्ट खटेर बन्द भएको छ. सोमबार 1.03 अंकले खटेर स्थिर बनेको नेफ्ट मंगलबार सुधारिने आशामा लगानीकर्ता थिए तर यो दिन पनि नेफ्ट परिशेष 6.51 अंकले खटेर बन्द भएको छ. 2,726.71 बिन्दुदेखि खुला भएको नेफ्ट 2 अंक तल 2,724.30 बिन्दुमा बन्द भएको हो. यो दिन नेफ्टको अधिकतम बिन्दु 2,734.73 बिन्दु रहेको छ भने न्यून बिन्दु 2,719.27 छ। कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर मूल्य 14.26%, बडा सिटी होटलको शेयर मूल्य भने सर्वाधिक 6.84% घटेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर मूल्य प्रति किता 287 रूपियाँले बढ़ेर अन्तिम मूल्य 2,300 रूपियाँ कायम भएको छ।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण पूरा गरेर स्वदेश फर्किए लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ पुगेपछि विश्व राजनीति तरंग देखाएको छ। युक्रेनी ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र पश्चिम एसिया तनाव बीच भइरहेको यो भ्रमणलाई विश्व शक्ति सन्तुलनसँग पनि जोडेर हेरिएको छ। राष्ट्रपति पुटिन मंगलबार चीनका राष्ट्रपति शी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेजिङ पुगेका हुन्। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढ़ाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ। ट्रम्पले झण्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेजिङ पुगेर अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेको पृष्ठभूमिमा पुटिनको भ्रमणलाई महत्वपूर्ण मानिएको छ। ट्रम्पको भ्रमणबाट ठोस उपलब्धि हासिल नभएको विश्लेषण भइरहेका बेला पुटिनको चीन भ्रमणले मस्को बेजिङ सम्बन्ध मजबूत रहेको सन्देश दिने आकलन गरिएको छ।
2: खेलाड़ीका खबर, सेन्ट्रल एसियाली महिला भलिबलको प्रतिष्ठित प्रतियोगिता काभा महिला भलिबल च्याम्पियनशीपको माहौल राजधानी काठमाण्डुमा तापिँदै गएको छ। एक्जिट 8 गतेदेखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा शुरू हुने प्रतियोगिताका लागि सहभागी राष्ट्रहरूको आगमन शुरू भएको छ।
1: काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव फिल्मको 23 संस्करण आगामी जेठ 13 देखि 17 गतेसम्म आयोजना हुने भएको छ। महोत्सव काठमाण्डुको केएफएक्स छाया सेन्टरमा संचालन गरिने आयोजकले जनाएको छ। काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक चलचित्र प्रदर्शन गरिने जानकारी दिएको छ। यस वर्षको महोत्सवले मनोरंजन सँगै सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयमा सूचना गर्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ।
2: अब विचार विश्लेषणको पालो, संघीयता सुदृढ़ीकरणमा प्रदेश पुनर्संरचना शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संविधान त प्रदेशको मूल जिम्मेवारी विकास हो, यसका लागि स्थायित्व चाहिन्छ। प्रदेश सभाको स्ट्रेन्थका आधारमा प्रमुख विपक्षी दलका नेता आदि बनाए पनि भयो। प्रदेश सभाभित्रबाटै बनाउने वा मुख्यमन्त्री जस्तै बाहिरबाट ल्याउने यी सबै पाटोमाथि गम्भीर बहस पनि आवश्यक छ। यो सुधारले राष्ट्रिय सभाको मतभार लगायत संविधानका विविध ठाउँमा पर्ने असरलाई पनि त्यत्तिकै मनन गर्न जरूरी छ।
1: त्यस्तै विष्णु पुराण संक्षिप्त चर्चा शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालयन टाइम्समा छापिएको छ। चतुर्थ अंशमा सूर्यवंशी राजाको वंश वर्णन गरेपछि चन्द्रवंशको वर्णन गरेर अन्य अनेकौं प्रकारका राजाहरूको पनि वर्णन गरिएको छ। अन्य पुराणले पनि पहिले सूर्यवंशी राजाको वंशानुचरित वर्णन गरेपछि चन्द्रवंश र वंशानुचरित वर्णन गरेको देखिन्छ। तर विष्णु पुराणले चौथो अंशका केवल सूर्यवंश र चन्द्रवंशको वर्णन गरेर चतुर्थ अंशलाई नै पर्यवसित गरिएको भेटिन्छ।
5: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहाव सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
6: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिङ्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
7: लिङ्कीमा चाहिँ होइन भटभटी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ
6: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
8: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
6: फर्साई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98 5 82 751
9: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 MHz
10: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर

प्रभात एनसीआईएम को साझा खबर हो। सन्तोष सुगन्ध वसन्ती प्रकाश चन्दको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल जेठ 6 गते बुधबार 20 तारीक सन् 2026 नेपाल सम्बत 1446 जेठ शुक्ल पक्षको चतुर्थी तिथि विश्व मौरी दिवस। ₹15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाभ्ने योजना अघि सारिँदै 50% बाल बालिका सुरक्षित पानीको पहुँच बाहिर। सर्वोच्चको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। 22,000 मुद्दाको टुङ्गो लगाउने जिम्मा उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने। धानको बिउ छनौटमा ध्यान दिन बिगेको सुझाव। नेपालमा रेल ल्याउने अध्ययनका लागि 1 वर्षमै 1 अर्बभन्दा बढ़ीको खर्च। उद्योगीबाट विद्युतको बकेटा असुल गर्न महालेखाको ताकेत। रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा। द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान। सौर्य आँधीको प्रभावबारे अध्ययन हुने। र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन अनि इण्डोनेसियासँग खेल्ने। सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापति प्रवर्ता। नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद। साझा खबरको सबैभन्दा शुरूमा हटाइएका सुकुम्बासीहरूको व्यवस्थापनको बारेमा सरकारले गरेको निर्णयको प्रसंग। उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनस्थापना खर्च मार्फत एकमुष्ट 25,000 रूपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ। हिजो मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो। निर्णय अनुसार 500 सदस्य परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 भन्दा बढ़ी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ। तर रकम

0: समितिले हाल वास्तविक सुगुन दासुको पहिचान गरिरहेको छ। आयोजना निर्देशक बच्चा काजी बहजनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रिन शुरू गरेको र पीड़ितको र हातमा पुग्न दुई साता जति समय लाग्ने समेत बताउनु भएको छ। उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये 2608 परिवारले नाम टिपाएका छन्। अब दुई साता जतिमा वास्तविक सुगुनवासीको यकिन हुन्छ, त्यसपछि जिल्ला प्रशासन कार्यबाट राहत र एकमुष्ट रकम हस्तान्तरण हुन्छ उहाँले भन्नुभयो। कोही नकली सुगुनवासी भएमा सोही वास्तविक सुगुनवासी विमुख हुनुहुन्छ भनेर हामी काम गरिरहेका छौं। समितिले तयार पारेको सूचना आधिकारिक हुने उहाँको भनाइ छ। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो समेत गरेका छन्। नदी किनारका वस्तुहरू हटाउँदा सरकारले पर्याप्त पूर्व तयारी नगरी बोझ चलाएको उनीहरूले गुनासो समेत गरेका छन्। कतिपय परिवारका लत्ता कपडा आवश्यक सामग्री तथा बालबालिकाका किताब कापी समेत भन्दा अवशेष नै परेको समेत स्थानीयले बताएका छन्। यसैबीच सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिममुक्त बस्तीका परिवारलाई 25,000 दिने र बाँकी परिवारका लागि 15,000 रूपियाँ राहत स्वरूप उपलब्ध गराउने गरी मन्त्रिपरिषदले निर्णय गरेको मन्त्री सुस्मित पोखरेलले बताउनुभयो।
1: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिममुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण बुझी गरी कति परिवार पुनर्स्थापना खर्च बापत 25,000 सुस्थ रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न, असदस्य भएको प्रति परिवार राहत रकम 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप्ने 2,000 प्रति महिनाको गर्ने, हालै 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, असक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
0: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो। संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ। अनुमोदन लगत्तै शर्माको नियुक्ति भएको हो। उहाँले हिजो नै पद तथा गोपनीयताको शपथ पनि लिइसक्नु भएको छ। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। सर्वोच्चका न्यायाधीश मध्ये वरिष्ठलाई प्रधान न्यायाधीश बनाउने परम्परा विपरीत चौथो वरियताका शर्मालाई सिफारिश गरिएपछि विभिन्न टीका टिप्पणी र बहसहरू पनि रहे। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद सम्मिलित संसदीय सुनवाई समितिले शर्माको सुनवाई हिजो द्रुत गतिमा अगाडि बढ़ाएको थियो। हिजो बिहान 8 बजे उजुरी खोलेर सुनवाई शुरू गरेको समितिले अपराह करिब 4 बजे शर्माको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो। लगतै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिनुभयो। शपथ लिएर उहाँ साँझ 6 बजे सर्वोच्च अदालत पुग्नुभएको थियो। न्यायालयको नेतृत्व सम्हालेपछि शर्माले स्वतन्त्र निष्पक्ष सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिकता, निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने पनि उहाँले उल्लेख गर्नुभयो। शर्माले सूचना प्रविधिको प्रयोग न्यायिक सुशासन आफ्नो मुख्य योजना हुने पनि सुनाउनुभयो। न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा अवांछित गतिविधिमा कडा नियन्त्रण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। नवनियुक्त प्रधान न्यायाधीश शर्माले न्यायमा पहुँच अभिवृद्धि गर्ने, न्याय परिषद प्रभावकारी बनाउने र फैसला कार्यान्वयनलाई प्रभावकारी पार्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसैबीच हिजो नियुक्ति लगत्तै राष्ट्रपतिले सीत निवासमा शर्मालाई शपथ ग्रहण गराउनु भएको थियो र शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री भानेन्द्र शाह, सभामुख देवप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दहाल उपस्थित हुनुहुन्थ्यो। यसको वरियतामा शर्मामाथि रहेका दुईवटा वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल पनि उपस्थित हुनुहुन्थ्यो। रेग्मी शर्माको पदभार ग्रहण कार्यक्रममा पनि स्वागतमा सर्वोच्चको गेटसम्म पुग्नुभयो। तर कायम कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल भने शपथ तथा पदभार ग्रहणमा कतै पनि देखिनु भएन। पदभार ग्रहण कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न अदालतमा कार्यरत न्यायाधीशहरूको पनि उपस्थिति थियो। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो। सिफारिशपछि संसदीय सुनवाई समितिले उजुरी आह्वान गर्दै 10 दिनको समय पनि

राज्य संकटले कक्षा रित्तिमा थालेपछि हजारौं सामुदायिक विद्यालय चलन नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय व्यापी योजना बनाउँदैछ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिव कुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको भई विषयमा विकल्प सोच्नुपर्ने बेला आएको समय बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय अब पहाड़ी र हिमाली जिल्लामा रहेका छन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई

एक विद्यार्थीका लागि वार्षिक 30,000 खर्च गर्दै आएको छ। किताब कापी खाजादेखि शिक्षकलाई दिएको तलब सँगै भाग गर्दा त्यति खर्च हुने गरेको शिक्षा मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ। सरकारी सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीमाथि वार्षिक औसत 30,000 खर्च गर्छ। तैपनि सामुदायिक विद्यालयको अवस्था र विद्यार्थी आकर्षण सोच जस्तो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। सरकारका अनुसार निजी विद्यालयले भने प्रति विद्यार्थी औसत 80,000 खर्च गर्ने गर्छ। हाल नेपालमा 27,200 सामुदायिक विद्यालय रहेका छन् भने ती विद्यालयमा

0: शैक्षिक बाल विकास एसिडीदेखि कक्षा बाह्रसम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन डिन प्राध्यापक डाक्टर बालचन्द्र लेटेलको सुनगतमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल पनि गठन गरेको छ। नौ सदस्यीय कार्यदलले मंगलबार हिजो शिक्षा मन्त्री सस्मित पोखरेलसँग पहिलो बैठक गरेर औपचारिक रूपमा काम अगाडि बढ़ाएको कार्यदलले छ महिनाभित्रमा प्रतिवेदन तयार गर्ने गरी काम अगाडि बढ़ाएको छ। कार्यदल संयोजक लेटेलले कति दिनमा काम सकिन्छ भन्ने निर्णय गर्ने अधिकार कार्यदललाई दिइएको बताउनुभयो। आफूहरूले अहिलेको अवस्था अनुसार काम गर्न सकियो भने कम्तीमा छ महिनाभित्रमा प्रतिवेदन तयार पारेर बुझाउने पनि उहाँको भनाइ छ। कार्यदलले पाठ्यक्रमको प्रारूपको प्रतिवेदन बुझाएपछि विद्यालयको तहगत र विषयगत रूपमा पाठ्यक्रम परिमार्जनको काम शुरू हुनेछ। योजना अनुसार ईसीईडीदेखि कक्षा तीनसम्म एक तह, कक्षा चारदेखि आठसम्म अर्को र कक्षा नौदेखि बाह्रसम्मलाई एक तह मानेर पाठ्यक्रम परिमार्जनको काम गरिनेछ। अहिलेकै योजना अनुसार भयो भने आउने शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार पढ़ाई शुरू गरिने पनि जानकारी दिएको छ। सामान्यतया मुलुकमा भएका राजनैतिक परिवर्तन मार्फत व्यक्त भएका जनचाहना समावेश गर्न प्रविधिमा भएका परिवर्तन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तित शैक्षिक मुद्दालाई सम्बोधन गर्ने गरी प्रारूप तयार पारिन्छ। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानको बिउ छन्दा उचित ध्यान पुर्याउँदाको फाइदा
1: पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो डिभिजनका लामो अवधिका धान कर्जा छन्दा हुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छ।
0: नेपालमा ऋण ल्याउने अध्ययनका लागि एक वर्षमै एक अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बकेता असुल गर्न महालेखाको प्राप्यता, 50% बाल बालिका सुरक्षित पानीको पहुँच बाहिर लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन बढ़िएको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको खुट्टाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलामीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा आघात होस् र कतै धुवा र आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: क्लासिक सेटको वाइफाई सिक्स मोटर बाटी घरमा शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेटमा र 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 1800 1400 7 7 शर्त गरी लागू गरिन्छ। क्लासिक सेट छोड्छ
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सीआईएम खबर गठन तथा मोबाइल एप सीआईएम र नेपाली पात्रबाट पनि सीआईएमको साझा खबर सुनिरहनु भएको छ।

0: शीर्षकमा खबर प्रकाशित छ भने मित्र विश्वमा कन्वेन्सनमा गठबन्धी तीव्रको एकताका नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्षीय शीर्षकमा खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसमा गठबन्धी तत्काल स्थानमा हुने देखिएको छैन। संस्थापन र इतरपक्षीय एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका छन्। प्रदेश भेला जारी रहेको छ। इतर पक्षले कोशीबाट देशव्यापी प्रदेश स्तरीय युवा भेला पनि गर्दछ। भत्री संगठनमा पनि समानान्तर कमिटी गठनको तयारी इतर पक्षले गरेको छ। संस्थापन पक्षलाई दबाव दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढ़ेको पनि इतर पक्षका एक नेताले बताएका छन्। त्यस्तै जंगली च्याउ खाँदा एकै परिवारका तीन बाल बालिकाको मृत्यु शीर्षकमा खबर छ। यो इच्छा कामनाको खबर हो। चितवनको निकट इच्छा कामना गाउँपालिका एक कुल बाङमा जंगली च्याउ खाँदा एकै परिवारका तीन बाल बालिकाको मृत्यु भएको छ। जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका एक बालक र दुई बालिकाको पाँच दिनभित्र मृत्यु भएको स्थानीय चितवन परिवार भएपछि स्थानीय चितवन परिवार उजारिएको छ भने सिन्धु गाउँमा शोकमा डुबेको छ। भरतपुर अस्पतालमा उपचारको क्रममा 13 वर्षीय मनिता चितवनको हिजो बिहान मृत्यु भएसँगै मृतकको संख्या 3 पुगेको हो। यसरी उनका 11 वर्षीय भाइ संजय चितवन र 9 वर्षीय बहिनी नमुना चितवनको पनि मृत्यु भएको बताइएको छ।
1: कान्तिपुर दैनिकमा नेपाललाई ग्रे लिस्टमै गाह्रौं कालो सूचीमा परे झन खतरा शीर्षकमा यज्ञ बन्जादे र माथिका दाहालले लेख्नु भएको खबर छापिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आगामी मार्गसम्म विभिन्न कार्ययोजना सुधार र रोकिमबारे नेपाली अधिकारीहरूलाई भेटेर सुनाउँदै एफएटीएफको एसिया पेसिफिक टोली शीर्षकमा खबर छापिएको छ। कहिले हराए 6 लाख विद्यार्थी शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। 2073 10,53,824 बालबालिका कक्षा एकमा भर्ना, तर 10 वर्षपछि 2082 एसईई दिने बेलासम्म उक्त विद्यार्थी संख्या घटेर 4,30,667 सीमित देखिएको छ। भित्री पन्नामा छापिएको छ परिवारका लागि परदेशी हतहुत्ता गुमाएर फर्कियो शीर्षकमा पर्वत पोर्टलले झापाबाट लेख्नु भएको खबर हो भने तीसौं पटक शहरमाथि आरोहण गर्दै पादावा बने विश्वको दोस्रो सर्वाधिक आरोही शीर्षकमा खबर छापिएको छ। त्यसै गरी अर्को सुकुम्बासी बस्ती भत्काइएका भग्नावशेषले प्रदूषणको जोखिम शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकमा खबर छ आर्थिक संकटमा अफगानिस्तान, गरिबीका कारण आफ्नो सन्तान बेच्न बाध्य छन् अफगानी शीर्षकमा खबर छापिएको छ भने पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछोड्ने अडान शीर्षकमा अर्को खबर पनि छापिएको छ। 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर रहेको बारेमा पवित्र सुनारले लेख्नु भएको खबर छ। मुलुकमा 50% बालबालिका अझै व्यवस्थित शौचालय र स्वच्छ पिउने पानीको पहुँच बाहिर रहेको पाइएको छ। सरकारले वर्षौंदेखि व्यवस्थित शौचालय र सुरक्षित पिउने पानी व्यवस्थापनको प्रयास गर्दै आए पनि औसतमा 50% बालबालिका त्यसबाट बाहिरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहयोगमा प्रकाशित पछिल्लो सूचकले अंगाएको हो। बाल बालिकाको बहु सर्वेक्षण सूचक 2024 25 अनुसार नेपालका 100 बाल बालिका मध्ये 40 जना मात्र सफा शौचालयको पहुँचमा रहेको पाइएको छ। यो हिसाबले 60 जना सफा तथा व्यवस्थित शौचालयको पहुँच बाहिर रहेका छन्। आर्थिक संकटको विषय पनि छापिएको छ भने पाहुनालाई कोसेली कोदाको बिस्कुट शीर्षकमा मंगलबारबाट लेखिएको खबर पनि छापिएको छ। नेपालमा रेल ल्याउन 1 वर्षमै 1 अर्बभन्दा बढ़ी खर्च भएको बारेमा भुवन शर्माले लेख्नु भएको खबर छ। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि 1 वर्षमै 1 अर्बभन्दा बढ़ी रूपियाँ खर्च भएको हो। सुरक्षित सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। कर्णाली करिडोरमा 6,11,00,000,00,000 बजेट सुनिश्चित भएको बारेमा तुलाराम पाण्डेले आजको कान्तिपुर दैनिकमा कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6,11,17,00,000,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको हो। महालेखाले चौथो पटक भने उद्योगीबाट विद्युतको बकेट असुल गर्ने शीर्षकमा मिलन विश्वकर्माले मिलन विश्वकर्माले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले उद्योगीहरूले डेडिकेटेड र फिडर र ट्रंक मार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बकेटा असुल गर्नुपर्ने भनेको छ। महालेखाले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार 26.3 करोड़ बकेटा असुल गर्नुपर्ने देखिएको छ। महालेखाले 2060 प्रतिवेदन हरेक महालेखाले हरेक प्रतिवेदन मार्फत यस्तो बकेटा असुल गर्नुपर्ने भन्दै आएको छ। सरकारले ऋण लिएको रकम तलब भत्ता र ऋणमय खर्च शीर्षकमा अर्को खबर छ। सरकारले सार्वजनिक ऋण उठाएको रकम तलब भत्ता खानादेखि ऋण तिर्नमा खर्च भएको देखिएको छ। दीर्घकालीन भार पर्ने गरी उठाएको ऋण पूँजी निर्माणमा खर्च गर्नुपर्नेमा 40 शीर्षकमा खर्च गरिएको महालेखा कार्यालयको पछिल्लो प्रतिवेदनले देखाएको छ।
0: विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै पुटिन पुगेपछि राजनीतिक फेरि चीन र रूस ध्रुवीकरण केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युक्रेनले युद्ध ऊर्जा राजनीति अमेरिका चीन सम्बन्ध र मध्य पूर्वको तनावका बीचमा भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोड़िएर हेरिएको छ। राष्ट्रपति पुटिनले चीनिया समकक्ष शी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा समेत उल्लेख गरिएको छ। सन् 2023 सेप्टेम्बर यता करिब 49 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किसकेका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने पनि अनुमान गरिएको छ। र पृथ्वीमाथि पर्ने सौर्य आधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपियली संयु र चीनले संयुक्त रूपमा विकास गरेको स्मल अन्तरिक्ष यान सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेका छन्। सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा थोकिदा के हुन्छ भन्ने बारेमा महत्वाकांक्षी वैज्ञानिक अभियान शुरू भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल बगिचा महासंघका अध्यक्ष हिरा काजी महाजन र महासचिव धर्म बहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। महासंघमा रहेका 118 मध्ये 42 सदस्यले अविश्वासको प्रस्ताव राखेको वरिष्ठ उपाध्यक्ष विपिन राईले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेकामा अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव दर्ता समेत गराइसकेको पनि राईले बताउनुभयो। बुद्धिचालका अध्यक्ष र महासचिवको विरूद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको आर्थिक पारदर्शितामा प्रश्न उठाइएको छ। नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनौटको समर चरणमा इण्डोनेसिया र चीनसँग खेल्नु भएको छ। प्रतियोगिता मे 23-31 मलेसियामा आयोजन हुँदैछ। नेपाल क्रिकेट संघ क्यामले जना अनुसार नेपाल समूह बीमा परेको छ। सूर्य नेपाल च्यालेन्ज गल्फमा पहिलो दिन दिनेश प्रजापति 6/62 उत्कृष्ट स्कोर सहित अग्रता बनाउनु भएको छ। दिनेशले भुवन कुमार रोका र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई 2 स्ट्रोकले पछि पार्नुभयो। समान 4/64 स्कोर बनाएका उहाँहरू संयुक्त दोस्रो स्थानमा पुग्नु भएको छ। र एभरेस्ट बैंक नेपाल वायुसेवा निगमले 15 कर्मचारी खेलकुद र प्रतियोगिताको टेबल टेनिसमा 2-2 स्वर्ण जितेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा स्वर्ण जितेको छ। लेन्चौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हिजो पुरूष सिंगलमा एभरेस्टका अच्युतराज पोखरेलले स्वर्ण, नेपाल बैंकका ओम कुमारले रजत र निगमका विश्वास गौतमले काश्य जित्नुभयो। महिला सिंगलमा निगमकी मेनुका चामलिङले स्वर्ण र नागरिक उड्डयनकी ज्ञान धना श्रेष्ठले रजत जित्नु भएको छ।
0: धानको मौ छान्दा किसानले के कुरामा ध्यान दिने र कसरी खरिद गर्ने कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: नाकान र घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाँदोहिल बानेपुर गण्डल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको थावट बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा र जलबिन्दुको उपचार नाक कान घाटीको रोगको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।

0: ma po di chiesa da di su di su Cushing the connection. Sana su kubang kalani yuhu sana bank sunchino network small wave. Shaza kubarma oba dhanko buku chomot ka kura kisang kalani dhanko buku chomot ba dhyan piranda kuti matu huncha. Uttike matu paapta gani kupani rancha. Mosam गुण र माटो अनुसारको धानको बिउ कसरी छनौट गर्ने साथी सुषमा श्रेष्ठले बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशवाहसँग कुराकानी गर्नुभएको छ.
1: उपासनामा अहिलेसम्म छवटा जातको रिलिज भएको छ. सुखभानी सुखभान्डु सुखभान्ति सुखाक्षा सुखभान्ज र सुखाक्षा छ. भागोली भान्ले भागोली भान्डु एक दुईवटा अरू भेराइटीहरू छन्. जस्तै हड्डीनाथ तीन हड्डीनाथ दुई हड्डीनाथ पाँच छन्. यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन भएका छन्. केही भेराइटीहरू दर्ता भएका छन् जस अन्तर्गत पश्चिमी नेपालको लागि सब्जी धान छ राम्रो चार छ. यी जातहरू चाहिँ अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुक्खा सर्न सक्छन् र सामान्य वर्षाका भन्दा पनि उनीहरूले बढीभन्दा बढी उत्पादन हुन्छ.
2: यही धानको बिउहरू चाहिँ किसानले अहिले सुसजिलीसँग पाउन सक्छ कि
1: राष्ट्रिय धान मूल्य अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छौँ. त्यसै गरी नर्कका विभिन्न सर्च स्टेसनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिन ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ. त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहिँ पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ. यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहिँ नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि स्थानमा कन्ट्याक्ट गर्नु, सम्पर्क गर्नु. त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँको बिउ उहाँहरू दिन सक्नुहुन्छ.
2: यहाँले भन्नुभएको जति पनि जातहरू त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो?
1: अब सुकृषि रुजमा हेर्नुहुन्छ भने सबैभन्दा राम्रो सुक्खा धान तिन देखिएको छ. मध्यम मौसम किसिमको धान हो र सुक्खा एक बिउ चाहिँ अलिक मोटो धान छ, अलिकति चौकिन स्पेसमा भरि हुन्छ. त्यसले गर्दा चाहिँ क्वालिटी सोची जस्तो बताउनु जब त्यो सुक्खा तिन मसिन मध्यम मसिनमा चाहिँ खानालाई पनि मिठो छ र बहुसङ्ख्यक किसानले सुक्खा तिनलाई रोजेका छन्। अर्को चाहिँ सुक्खा धान छ पनि हो. सुक्खा धान छमा चाहिँ दुबारी सर्न सक्ने पनि दिन छ र यो सुक्खा सर्न सक्ने पनि दिन छ, दुवै दिन छ.
2: धेरै पानी परिहाल्यो भने दुवान पनि सघाउनु भयो.
1: दुवानीहरू हजुर छोटा अवधिको धान बजार भन्नु हो भने हर्दीमा पाँच छ, हर्दीमा दुई छ, तिन छ, उनीहरू 120 दिन 115 दिन 125 दिनसम्म पाक्ने गर्छन्।
2: पश्चिम प्रदेश मध्य प्रदेश प्रदेशलाई हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ उपलब्ध हुन्छ?
1: पूर्वतिर चढाएर एक हुन सक्छौँ. त्यसै गरी सुक्खा धानहरू एक दुई तिन हुन सक्छौँ, होइन तिन सबभन्दा राम्रो हो. त्यसै गरी प्रदेशमा प्रदेशको लागि हेर्नुहुन्छ भने हर्दीमा पाँच हुन सक्छ, हर्दीमा तिन हुन सक्छन्, सुक्खा तिन छन्. पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सब्जी बाम सुक्खा तिन बाहुली दुई यी जातहरू छन्। 500 मिटरसम्म चाइसम्म जानुहुन्छ, बाँका केही भाग आउँछ. त्यो ठाउँमा जानु हो भने घर घरका जातहरू छान्न सक्छौँ.
2: कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि त्यसको अवस्था चाहिँ के गर्छ?
1: किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अर्का सक्दो छोटो अवधिको घरका जातहरू छन् जसले गर्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टाल्न सक्छौँ. टाढो स्केप भन्छ हामी, होइन डाउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ. तिन किसिमका स्ट्राटेजीहरू छन्, डाउट स्केप, डाउट टोलरेन्स र डाउट एभोइडेन्स. सानो अवधिको धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा. अनि श्रावणदेखि कार्तिक मसिनसम्म धान पाक्छन्, 125 दिनमा पाक्यो भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर पानी धान खेती गर्ने गरिएको पाइन्छ. तराईतिर सुक्खा हुँदाखेरि फेरि पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ. लामो ड्युरेसनका लामो अवधि धान कर्जा क्षमा हुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छ.
0: विज्ञ डाक्टर उज्जवल शाह कुशवाहसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिममा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक. 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाड्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर. धानको बिउ छनौटमा ध्यान दिन विज्ञको सुझाव. नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमा
3: नै एक अर्ब भन्दा बढ़ी खर्च उद्योगीबाट विद्युतको बकेटा असुल गर्न महालेखाको ताकेत
4: सर्वोच्च का प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त 22,000 मुद्दाको पुग्न लगाउने जिम्मा उपत्यका नदी किनारबाट हटाइएका सुकुन दासीलाई एकमुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने
3: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा द्वन्द्वका कारण इरानबाट 30,00,000 अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान सौर्य आँधीको बारेमा प्रभाव बारेमा अध्ययन हुने
4: र एक लाख महिला कठोर सुनिरमा नेपालले चीन र इण्डोनेशियासँग खेल्ने सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अध्यक्ष

शीर्षकको कार्टुन लिएका छन्। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमालेको नेतृत्व, जसले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस अगाडि यस पार्टीको सदस्यता दिन नमिल्ने र नहुने भनेर त्यसको दावी गरेको थियो। त्यस अनुसार निर्णय पनि भएको थियो। तर पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिनको लागि तयार हुनुभयो र तयार अनुसारको सदस्यता पनि दिएको छ। यहाँ व्यङ्ग गर्न खोजिएको छ एमाले लेखिएको माथिपट्टि एउटा त्यहाँ देखिन्छ भने तल ढोकामा दुईजना व्यक्तिहरू छन्। त्यही ढोकाबाट भर्खरै पूर्व राष्ट्रपति भण्डारी निस्किएर अगाडि बढ़ेको जस्तो त्यहाँ देखाउन खोजेको छ। दुईजना कर्मचारी कुराकानी गर्दैछन् अनि यस्तो लेखिएको छ, अबदेखि उहाँलाई पूर्व राष्ट्रपतिज्यू भनेर नाम नगर्नु, गर्नु बडो इज्जतका साथ सदस्यज्यू भन्नु, बुझ्नु। स्वागत साथी सुनिराज भारतलाई धन्यवाद। अहिलेलाई मूल प्रकाश चन्द्र सन्तोषको मर्ग विभाग तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएम संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

प्रतिनिधि सभाको बैठक आज बस्दै देवबार समूहले खोल्यो अनाम नगरमा सम्पर्क कार्यालय पूर्व मन्त्री गुप्तालाई धरोटीमा खुनामुक्त गर्न आदेश चितवनको इच्छा कामनामा च्याउ खाएर तीनजनाको मृत्यु विश्व स्वास्थ्य संगठनको चेतावनी इबोला भाइरस सोचे भन्दा छिटो फैलिन सक्ने र आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो अब खबर विस्तारमा आज प्रतिनिधि सभाको बैठक बस्दैछ संघीय संसद सचिवालयको अनुसार आज बिहान 11 बजेदेखि बैठक शुरू हुँदैछ आजको बैठकमा व्यवस्था कार्य अन्तर्गत प्रधानमन्त्री तथा गृहमन्त्री वारेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभित दास गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ त्यस्तै गरी प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ सँगै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अनाम नगरमा पार्टी कार्यालय स्थापना गरेको छ देउवा समूहका नेता प्रकाश रण महतले साथीहरूलाई छलफल गर्न सम्पर्क कार्यालय बनाइएको बताउनु भएको छ त्यस्तै गरी उहाँले पार्टी विभाजन गर्नको लागि कार्यालय खोलिएको भन्ने हल्ला निराधार भएको बताउनु भएको छ आफूहरूले निष्पक्ष महाधिवेशन चाहेको स्पष्ट पार्नुहुँदै सो कुरा स्पष्ट पारो भएको छ देउवा समूहकी नेत्री लक्ष्मी खतिवडाले नियमित महाधिवेशन पक्षधर समूहको छलफल गर्ने थलोका रूपमा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी समेत दिनुभएको छ

सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमारी गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय तारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्व पक्षको लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित प्रदान गर्दै आएको बेस्ट पुलिस अफ द मन्थ सम्मान अन्तर्गत प्रहरी जवान भोजराज श्रेष्ठ सम्मानित हुन भएको छ। उहाँ 2083 साल वैशाख महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रूपमा घोषणा गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी गरिएको सम्मान पत्रमा प्रहरी जवान श्रेष्ठ अपर अनुसन्धान फरार प्रतिवादी पक्राउ शान्ति सुरक्षा कायम तथा संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै उल्लेखनीय योगदान पुर्याएको उल्लेख समेत गरिएको छ।

चितवनको इच्छा कामना गाउँपालिका एक कुल बाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीनैजना बाल बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 9 वर्षीय नवीना चेपाङ, 11 वर्षीय सञ्जय चेपाङ र 13 वर्षीय महिता चेपाङ रहेका छन्। उनीहरू एउटै परिवारका सदस्य हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको जेठ 1 गते घरमा नै मृत्यु भएको र सञ्जयको शनिबार राति उपचारको क्रममा निधन भएको भने मनिताको भने हिजो निधन भएको अस्पतालको उपचार क्रममा मृत्यु भएको जनाइएको छ। वैशाख 29 गते श्याम बहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। त्यसपछि उनीहरू बिरामी परेका थिए। गम्भीर अवस्थामा रहेका 3 बालबालिकालाई पटकलाई भरतपुर अस्पताल समेत ल्याइएको थियो। मृतक नमुना कक्षा 2, सञ्जय कक्षा 3 र मनिता कक्षा 5 अध्ययनरत विद्यार्थी रहेका थिए। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार भने आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना हुने भएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागकामा भने तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साहिनो खबरमा अब विदेशको खबर। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणको लागि भने चीन पुग्नु भएको छ। बेजिङ विमानस्थलमा उहाँलाई चीनका विदेश मन्त्री वाङ यीले स्वागत गर्नुभएको छ। पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति शी जिनपिङसँग भेट गर्नुहुने भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको केही दिनपछि नै पुटिन त्यहाँ पुग्नु भएको हो। चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र सिद्धिको 2 देश बीचको सम्बन्ध व्यापार रणनीतिक सहयोग र वर्तमान विश्वव्यापी अवस्थाबारे छलफल हुने भएको छ। पुटिनले चीनका प्रधानमन्त्री ली केकियाङसँग पनि भेट गर्ने सम्भावना रहेको बताइएको छ। कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिएको हुन सक्ने विश्व स्वास्थ्य संगठनका एक प्रतिनिधिले चेतावनी समेत दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओ कि डाक्टर एनी एनसियानाले बताउनु भएको छ। अधिकारीहरूले कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताउनु भएको छ भने छिमेकी युगाण्डामा 1 जनाको ज्यान गएको छ तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिटल एनालिसिसको मोडलिङले पर्याप्त पत्ता लगाउन नसकिएको र 1000 धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव समेत दिनुभएको छ। र विश्व स्वास्थ्य संगठनकै चेतावनी अनुसार इबोला भाइरस सोचेभन्दा छिटो फैलिरहेको हुन सक्नेछ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा भएको लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर भेटाएको हो। जितसँगै राजस्थान 14 अङ्क सहित तालिकाको स्थानमा उक्लिएको छ र प्ले अफ पुग्ने सम्भावना बलियो बनेको छ। लखनऊ 8 अङ्क सहित तालिकाको पुछरमा रहेको छ। आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स बीच खेल हुँदैछ। यो खेल भने
नेपाली समय अनुसार पौने आठ बजे इडन गार्डेनमा हुँदैछ। बिहानमा पाउने सात बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बैठक आज बस्दै देउबा समूहले खोल्यो अनाम नगरमा सम्पर्क कार्यालय। पूर्व मन्त्री गुप्तालाई धरोटीमा थुना मुक्त गर्न आदेश। चितवनको इच्छा कामना गाउँपालिकामा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीनैजनाको मृत्यु। विश्व स्वास्थ्य संगठनको चेतावनी। इबोला भाइरस सोचे भन्दा छिटो फैलिरहेको हुन सक्ने। र आईपीएल क्रिकेटमा राजस्थान

Galaxy Radio Sahinu 99.8 MHz र Sahinu News .com बाट एकै साथ प्रसारण भइरहेको बिहान 7:45 बजेको Sahinu खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र सायनीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर बिदा हुन्छु। नमस्कार।

0: Radio 89.8 MHz。अहिले बिहानको 7 बज्यो 87 AM।
1: ए के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ़ी हुन्छ।
6: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ।
5: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढ़ी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
6: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
5: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल
6: खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र

0: अनि मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने, मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने, आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निदेशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
1: ए बाबु हजार टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट
3: लगाउँछ।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौती चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदली एफएम 97.2 MHz दुदली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz श्रीबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलाङ्गमा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्चाबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धातीबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 98.056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा भएका छन् भने सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

रहेको छ, वाणिज्यकरण रहेको छ। चन्द्रमा आज मिथुन राशिमा, श्री सूर्यनारायण सिंह वृष राशिमा, आनन्दादि योगमा आज मुसल योग रहेको छ। आज बिहान सूर्योदय 5:15 भयो भने सरस्वतीस्त 6:47 हुनेछ र आजको दिनमान घडी 13:32 रहनेछ। यी रहे आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोत्रको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा ग्रह गोत्रको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कसो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। आजको काल बेला रहेको छ, यानि कि अशुभ समय, बिहानको 8:36:25 विशेष गरी बिहानको 10:18:26 काल बेला रहेको छ भने आजको लागि लाभ बेला रहेको थियो। बिहानको विशेष गरी 5:12:25 बिहानको 6:54:25 लाभ बेला रहेको थियो भने अब अहिले देखेर भने शुभ बेला रहेको छ। विशेष गरी बिहानको 10:18:26 दिउँसोको 12:26 चाहिँ शुभ बेला रहनेछ। लाभ बेलाको लागि तपाईँ पर्खाउँदै हुनुहुन्छ भने लाभ बेला साँझको 5:06:27 साँझको 6:48:28 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि आउने छ मिथुन राशि। आज नक्षत्रको चौथो चरण नाम आउँछ छविलाल अथवा छत्र नाम आउँछ। आज दिनलाई नर गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोत्रको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारा रहेको छ आजको दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसारी 12 राशिफल।

आज मिति 2083 साल जेठ महिनाको आज 6 गते र अनुसार इसी सन 2026 मई 20 तारिक शक संवत्सर 1948 नेपाल समुद्र 1146 अनलाथवा रोद्र नामक संवत्सर उत्तरायण गृह मरित आज बुधबार रहेको छ। अधिक ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज चतुर्थी। नक्षत्रमा रहेको छ आधार नक्षत्र। योगमा रहेको छ शूल योग।

0: मेष राशि हुने खालको लागि आजको दिन कर्मयोगले नयाँ मूल लिनेछ भने पूर्व साथी काम सम्पादन गर्दै नामदाम इनाम आयोजन गर्न सकिनेछ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हार्दै जानेछन्। अग्र तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल समेत प्राप्त हुने खालको योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन तार्किक क्षमता बढ्दै जानेछन् भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोलिलो विचारका प्रशंसकहरू बढ्दै जानेछन्। बुद्धिको उपयोगले विद्या तथा धनार्जन हुँदै जानेछन् भने सानो परिवर्तनले ठूलो काम बन्दै जाँदैछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिया काम सम्पादन हुँदै जाँदैछन्। मेहनतले नामदाम इनाम समेत हात पार्न सफल हुने खालको यो भूमि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन रमाइलो दिन रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने पनि समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। विषयतिर परिवर्तनसँग भेटघाट हुने समय रहेको छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन्। तर अवसरका साथ केही चुनौती पनि देखा पर्ने खालको यो भूमि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन आकस्मिक खर्च बढ्नाले आमदानीको स्रोत कमजोर हुन सक्छ। विशेष गरी पछिको लागि लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि दोहार प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बन्ने देखेकाले होसियारीका साथ काम लिनु पर्ला। भविष्यको लागि केही वस्तु त्याग्नु पर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन पनि सक्ने खालको यो भूमि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आयस्रोत बढाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जाँदैछन्। भविष्यको लागि रुचिका विषयमा लगानी बढाउन सकिन्छ। राम्रो फाइदा भए पनि काममा अनुमानभन्दा बढी लगानी र समय लाग्ने योग रहेको छ। भौतिक सुविधाले खर्च नियन्त्रण गर्न सक्छ। आफन्तसँग समुद्र सम्बन्धका लागि व्यवहार व्यवहारमा ध्यान पुर्याउनु होला। केही रकम बाहिरिने समय पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन नयाँ कामले नामदाम इनाम दिलाउनेछन्। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुँदै जानेछन्। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रत्याशित नतिजाले उत्सर्ग हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा पनि फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भूमि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845723, 9805723। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन चुनौती भित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयता विषय ध्यान पुर्याउनु होला। सामाजिक कामको जिम्मेवारी समेत प्राप्त हुने समय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। पहिलेका समस्या दोहोरिन सक्छ। सानो घरेलु कामले उल्झन बढाउन सक्छन्, आलोचकहरू बढेर जानेछन् भने वाद विवादले समस्या निम्त्याउन सक्छ, लेनदेन सम्बन्धी हिसाबमा अलि सजग रहेर अगाडि बढ्दा राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछन्, मन मिल्ने साथीसँग भेट हुँदै जानेछन्, कामको चापबाट फुर्सद पाइन्छ, व्यवसायले मनका आमदामी दिलाउनेछन्, विभिन्न सहयोग उपहार हात लागि हुने समय रहेको छ, रमाइलो यात्रा गर्ने साइज जुड्नेछ, अतिथिको रूपमा मान सम्मान प्राप्त होला, प्रेम र मित्रको बन्धन कसिलो भएर जाने समय रहेको छ, टाढिएका साथीभाइ पनि नजिकिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन सहयोग नजुट्ने पनि आर्थिक लक्ष्यमा पुर्याउनेछ, ईर्ष्या गर्नेहरू स्वयं पछि पर्न जानेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ, मेहनतले काममा सफलता दिलाउनेछ, सदस्य पञ्चायत अधिकार स्थापित गर्न सकिन्छ, दिगो काममा जग बसाने मौका मिल्नेछ, रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ, प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुने खालको योग हुने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन कामको मेषमा मिल्दा पछि परिन्छ, अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ, प्रत्याशित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला, अवसर र व्यवधानको बीचबाट कर्मयोग अघि बढ्न जानेछन्, समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला, शुभ चिन्तकले साथ दिनेछन्, लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ, चिताएका काम विस्तारै भए पनि सम्पादन हुने खालको योग हुने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन छातीको समस्याले स्वास्थ्य कमजोर रहन सक्छ, हटाएको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सतर्क रहनु पर्ला, समयमा जुट्न नसक्दा आफ्नो काम रोपिन सक्छ, अरूको लागि उपयोग भइनेछ, विश्वमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ, आवेशको व्यवहार सानो असमझाते आफन्तजन टालिन सक्छन्, रोकिया काम दोहार प्रदान गर्नुपर्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रो सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाउनु हुन पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुदेती ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

नमस्ते, पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु। क्या अब आफूले कति जानेको छु मैले त्यति कुरा सिकाउँछु मैले, है कि? त्यसो गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ, होइन? के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन्? होइन, पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन्? है, उपनिषद कति हुन्छन् भन्ने विषय पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिराखेको छु। विशेष गरी चाहिँ वेद, विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हामीलाई गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँले खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी शुरू भयो

চেষ্টা সুন্দর সবাই একে আবশ্যক অন্য হন যাতে আমরা স্বাধীন না রাত্র উপরে মহাপ্রসা কারণ উপরে মহাপ্রসা কোটার উপরে মহাপ্রসা মহাপ্রসা কারণ মহাপ্রসা নাই ব্রাহ্মণ ছাত্রী বৈশা সুন্দর এক অঙ্গ কানে বিভাজন ফরক করছেন এসা কানে হেছে কানে শুনছ মুখলে বলছ কোটালে হিঁড়ছ হাতলে কে গর্ছ লেখ পড়া গর্ने ভোজন গর্দা সজিলো হুন্छ यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ मेरो सुविधा मेडमा विशेष गरी त गाउँ मेडमा यसमा हामीले के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँलाई म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि विशेष गरी हामीले चाहिँ खोलेर सिक्नुपर्ने गर्दछ हृदयले संसारको उत्पत्ति प्रकृति ईश्वर सत्य नैतिकता मानवीय जीवनका मूल नियमहरू सिकाउँछ यो व्यक्तिलाई ज्ञान विज्ञानको जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ शुक्लयजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी सुरु भयो ऋग्वेदमा शुक्रमा ब्रह्माण्ड सृष्टि गर्छ अत्यन्त वास्तव रूपमा पनि वर्णन गरिएको छ युग भनिसकेको छु होइन यसरी जीवन मानव जीवन ब्रह्माण्डको मूल वर्तन हो सबै ज्ञानको आधार यही नै बाट उत्पत्ति भएको छ ऋग्वेदबाट अब यजुर्वेद शुक्ल यजुर्वेद शुक्ल यजुर्वेद चाहिँ हाम्रो गुरुमा पढाइ हुन्छ विशेष गरी चार वेदमा चारै वेद पढाइहरू गर्दछ शुक्ल यजुर्वेद चाहिँ हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा के सिकाउँछ शुक्ल यजुर्वेदले भन्दा जीवनमा कसरी अनुशासन राख्ने पूजा संस्कार कसरी गर्ने समाज कसरी चलाउने यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले यसमा कुरा गर्नु पर्दाखेरि चाहिँ यज्ञको कुन भइरहने विधान पनि रहेको छ कुन यज्ञ कहिले गर्ने कुन आरोप के भएर चलाउने मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने यजुर्वेदले सबै विधि विशेष रूपमा बताउने गर्दछ सोह्र समाचारहरूको आधार यही यज्ञ पनि जन्ममा हामीले चाहिँ गर्न सकिन्छ यस्तै गरी जन्म नामकरण उपनयन विवाह सबै विधिहरू यसमा पढ्ने गर्दछन् शुभ संस्कारहरू पढ्ने गर्दछ शुभ संस्कारमा के पढाएको छ छैन है अनि शुभ संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु आज अहिले यतिखेर पनि हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ अनि त्यसरी तपाईँहरूसँग हामी कुराकानी गरौँला शुभ संस्कारको आधार पनि यही वेदबाट उत्पत्ति भएको छ कर्तव्य धर्म मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ कर्म यज्ञको दिन यही यज्ञ छ कर्म आसक्ति नगर्नु भन्ने पनि सिकाउँदछ कर्म र कर्म चाहिँ आसक्त नहो भन्दा मैले तपाईँलाई गीता पनि भनेको थिएँ यो लक्ष्मी गीताको विषयमा पनि मान्दै कर्म र प्रवास नगर आश गर्नुभयो फलस जति तपाईँ नियन्त्रण गर्नुहुन्छ त्यसकै आधारमा धन फल्ने हो कर्मको आधारमा हो कि होइन राजा समाज परिवार नियन्त्रण भएको राजा कस्तो हुनुपर्छ भनेर देव्य सिकाएको छ न्याय कस्तो हुनुपर्छ भनेर देव्य सिकाएको छ परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि देव्यले नै सिकाएको छ विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीले वेदले सिकाउनु गर्दछ असत्य अन्याय दुराचारबाट टाढा रहनु भनेर सिकाएको वेदले असत्य नबोल्नु असत्य गर्नु हुँदैन सत्य प्रकारले हामी हिँड्नु पर्दछ अन्याय गर्नु नपर्ने पनि दुराचार पनि गर्नुहुन्न दुराचारहरूबाट असत्यबाट त्यो हामी टाढा पनि गर्नुपर्दछ भन्ने वेदले सिकाएको छ समाजमा सहकार्य दयालुता सत्य शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म पूजा विधि संस्कार सामाजिक अनुशासन सिकाउनु गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ अब हाम्रो सामवेद संवेद समय ध्यान भक्ति र योगको वेद हो यो के सिकाउँदछ भन्दाखेरि सामवेदले संवेदको पिता नै मानिन्छ सामवेदलाई चाहिँ भारतको शास्त्रीय संगीत राजा सबै जनवरी वेदबाट पनि भएको छ विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ मन्त्रको शक्ति स्वरमा छ मन्त्र पनि हुन्छ जब उसको उत्साह

सबैजनाको अवस्था यहाँ यस्ता खालको मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे जस्तै हामीले तपाईँको चाहिँ जल हेर चढाउँदा शिवजी तपाईँ यो मन्त्रद्वारा हामी चढाउन सकिन्छ होइन। अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोले यस्तो गरेर मन्त्र पढे वेदका मन्त्रहरू हुँदैन। कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ। विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँले भनिसकेको छु। ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ। ध्यान एकाग्रता र भक्ति बढाउँछ, ध्यानले एकाग्रता भक्ति बढाउँदछ। मैले तपाईँले भनेको छु ध्यान गर्न सिक्नुपर्छ। कसैलाई मानसिक तनाव छन्, टेन्सन धेरै राखेको निन्द्रा राख्दैन भने तपाईँ ध्यानमा बस्नु गर्नुहोस्। बिहान बेलुका मैले ध्यानमा आँखाजिम्मा हरियो त्यहाँ आँखाजिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्। यसले पनि तपाईँलाई भक्ति बढाउँछ, मानसिक यसले चिन्ताहरू कम गराउँछ, मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस्ट गराउँछ। भक्तिको उत्कर्ष सामग्री भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ। ईश्वरप्रति प्रेम समर्पण र सुरतालको माध्यमबाट पूजा पनि हुने गर्दछ। विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारण मन्त्र उच्चारण गर्दाखेरि त्यहाँ नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ। उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्। सामवेदका रागहरूको प्रभाव मन शरीर आत्मा पर्दछ। आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट पनि बनेका छन्। विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ। मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेद पनि रहेको छ। वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन् हाम्रो वेदहरूको लागि चाहिँ, विशेष गरी मूल आधार हो। त्यस्तै गरी चाहिँ अथर्ववेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ। अथर्ववेदलाई जीवन व्यवहारको वेद भनिन्छ। स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ। विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरेको छ। रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ। मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ। आजभोलि त धेरैलाई रोग लागेको छ। खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ। त्यस्तै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ। खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारा खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने। त्यही भएर मैले भन्छ नि घरको जल राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ। वेदले के भन्छ हो त्यसको आधारमा हामी के कुरा अगाडि बढ्नुपर्ने हुन्छ। घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ। रक्षा सुरक्षाको विज्ञान पनि वेदले भनेको छ। नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन्। जस्तै कसैले लाग्नु भएको हुन्छ नि हो, त्यसमा पनि वेदका मन्त्रद्वारा फुक्नु भयो भने ती लाभहरू सञ्च हुन्छ। तर वेदका मन्त्र कन्ट्रस्ट बनाउनु पर्यो, त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ, जप गरेर सिद्ध गर्नुपर्दछ। जस्तै सूर्यग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्रग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ। जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि मन्त्र रोगीलाई पुगिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ। जस्तै साँपो गएको छ, बाबुबा नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइरहेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु, सिद्ध गरिसकेपछि बढ्दै राम्रो हुन्छ। गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँले दैनिक रूपमा जप पनि गर्नुपर्छ। गायत्री बिहान बेलुका सकिन्छ, 1000 नभए 108 पटक भए पनि गायत्री मन्त्र हामीले
जप गर्ने गर्नुपर्दछ। गायत्री मन्त्र भनेको महामन्त्र हो। गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ। तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ। आध्यात्मिक शक्ति कसरी प्रयोग प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ, मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ। विशेष गरी चाहिँ त्यस्तै गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भने नि तपाईँलाई वास्तु जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू तपाईँको कुन दिशामा कस्तो हुनु पर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरमको सामान राख्ने, कुन दिशामा हल्का सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गाएर जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ होइन। यस्तै ऊर्जा भनेको छ बिजुली हो, यस्तै ऊर्जा, यस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो भयो, ऊर्जा प्रवाह राम्रो भयो भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसै ऊर्जा उत्पत्ति गर्दछ, र सोलर प्यानल चौबिसै घन्टा पाल्नु भयो भने त बनिरहन्छ, नियन्त्रण कहिले पनि न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च न कुनै पर्छ, हो कि होइन। हो त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, वस्त्र व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अष्टवेदमा हामीले सिकाएको छ स्वास्थ्य सुरक्षा जीवन उपचार र तन्त्र विज्ञानको विज्ञानको वेद हो। विशेष गरी अठार वेद भनेको चार वेदको मैले वर्णन तपाईँलाई गरेँ। अब यी चार वेदको विशेष गरी सारांश के छ त, विशेष गरी ऋग्वेदमा प्रकृति ब्रह्माण्ड दर्शन गहिरो सार भनेको सत्य ब्रह्म ज्ञान जीवनको मूल भन्ने सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेद धर्म संस्कार पूजा विधि कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी संयुक्त भक्ति ध्यान स्वर शक्ति मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्यान उपचार वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार सुरक्षा को विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ, वेद पढ्नाले असाध्य राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामी तपाईँ हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढ्यो घरमा भूत प्रेत आदि आउँदैन, गाई पाल्यो घरमा भूत प्रेत आदि आउँदैन भनेर शास्त्रहरू पनि भएको छ। जस्तै मैले तपाईँलाई भनेको थिएँ सोह्र संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म सोह्र संस्कार हुने गर्दछ, हो कि होइन। सोह्र संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्वाचार्यहरूले मानव जीवनमा सोह्र प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ स्वर संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ है, अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातक कर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामकरण पर्दछ, छ नम्बरमा पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञभेद पर्दछ, अनि एघार नम्बरमा वेदारम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो सोह्र संस्कार मध्ये पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेर बोलाएर गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाह पनि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा
त्यहाँबाट नै सङ्ग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि स्वर्णमा पर्दछ हाम्रो स्वसंस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ है त एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले है एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ अनि अर्को चाहिँ तपाईँको चाहिँ नामाकरण त्यसपछि नवान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ त्यसपछि अन्नप्राशन भनेर भाग्दै गर्ने कुरा बुझ्नु भएको छ होइन त्यसपछि कडाभेद भनेको कान छेन्ने हो त चाहिँ है त्यो पनि तपाईँलाई थाहा छ तपाईँलाई कडाभेद भन्ने कुरा थाहा थिएन कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो हो कि होइन त्यसै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो है चुडाकरण पनि तपाईँलाई थाहा थियो एक कपाल खौरुने चुडाकरण गर्दै छेवर गर्दै पनि थाहा थियो तपाईँलाई हो कि होइन त्यसपछि यज्ञपछि दान गर्नुपर्छ प्रचण्ड गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई हो कि होइन अब वेद पढ्नु पर्यो जस्तै बटुकामा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ कि बटुकाहरूलाई तर एउटा दुईवटा मात्रै पढेर होइन भने त्यसरी बटुकामा के भन्छ भन्दा ल माता दिदी म त अब काशी जानु पर्यो बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ भएन काशी बनारस पनि बाबुले भागेर जानुहुन्छ अनि मामाले चाहिँ फर्काएर लिएर आउनुहुन्छ ल भाना बाबु बिहा गरिदिन्छौँ यहीँ बस्नुपर्छ दुधलाई मिठो मिठो पकाएर खान दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भनेर मामा चाहिँ फर्काएर लिएर आउनुहुन्छ त्यो तपाईँलाई थाहा छ नि हो यसको अर्थ के हो तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ तर मैले भनिदिएँ है जस्तै गरी चाहिँ तपाईँको चाहिँ अर्को तपाईँलाई के थाहा थियो विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई अनि त्यो कारणले सङ्ग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आएर हामीले तर त्यो कारणले संस्कार होइन कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी चाहिँ विशेष गरी यो तपाईँले स्वर संस्कारको विषयमा पनि जानकारी स्वर संस्कारमा के पर्दछन् स्वर संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्य न गरेर सुनाउँदैछु विशेष गरी चाहिँ स्वर संस्कारमा के पर्दछ स्वर संस्कार भने के हो विशेष गरी पनि यो नै म तपाईँलाई जानकारी गराउँछु विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त स्वर संस्कारको विषय पनि विशेष गरी चाहिँ विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ मैले भनेको थिएँ पति पत्नीले पवित्र मन सिद्धि र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले सर्वप्रथम गर्भधान भनिन्छ शुद्ध विचार उत्तम सन्तान र पवन परिवारको ऊर्जा यसलाई दिने गर्दछ त्यसै गरी कुम्भवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस् बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ यसपछि विशेष गरी मातृरक्षा भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ यो पनि गर्नुपर्छ हामीले चाहिँ र अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ अर्थात् सीमनामा रक्षा गर्ने गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ यसरी गर्भकर्म संस्कार भनेको चाहिँ शिशु जन्मेपछि तुरन्तै हुने संस्कार बच्चालाई शुद्धता र रक्षा दीर्घायु ज्ञानको आशीर्वाद दिने जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातकर्म संस्कार पनि भनिन्छ नामकरण भनेको तपाईँलाई शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने या बच्चाको नाम राख्ने जीवन ऊर्जा र दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ यसले गरेर विशेष गरी निष्कर्म संस्कार भनेको चाहिँ तीन अथवा चार महिनामा शिशुलाई खुला आकाश सूर्य किरण देखाइन्छ विशेष गरी उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जडिलो हो अन्नपाचन भनेको चाहिँ छ महिनामा खिर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति सुरु भएको सूचक भगवान अन्नपूर्ण कृत प्राप्त गर्ने अन्नको अन्नपाचन भनिन्छ चुवाकरण भनेको जन्मसाथ एकै अपवित्र हस्त हर्ष भन्ने मान्यता हो पहिलोपटक कपाल काट्ने मुनन गर्नलाई विशेष चुवाकरण भनिन्छ कर्णवेद भनेको चाहिँ कान छिर्ने संस्कार भइहाल्छ शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन् वैदिक अकुट प्रेसर पनि हुने विशेष गरी चाहिँ उपनयन संस्कार भनेको चाहिँ यज्ञपवि धारण बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो गुरु शिष्य परम्परामा प्रवेश गराउने आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने वेद अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्रसहित आध्यात्मिक ज्ञान प्रारम्भ जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसलाई सिकाउने गर्दछ
किसान भने गोदान संस्कार भनेको चाहिँ किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, युवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ। यसको विशेष गरी चाहिँ समर्पण संस्कार भनेको विद्या चाहिँ तपाईँको शताब्दी गुरूबाट शिक्षा लिने संस्कार, विशेष गरी गुरूकुल जीवन समाप्त हुन्छ यो समर्पणमा, अब समाज र परिवारमा जिम्मेवारीपूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समर्पण संस्कार पनि हामीले भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सत्यपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा सहायताको प्रतिज्ञा विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि बाह्रपत्र संस्कार गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवार नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको बाह्रपत्र संस्कार भनिन्छ। विशेष गरी चाहिँ अहिले मैले तपाईँलाई भनेको नि विवाह अग्नि परिक्रमण भनेको थिएँ मैले, हो यो हो। विशेष गरी चाहिँ अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार, शरीर पाँच तत्त्वमा विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु, पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कार पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संसारको साथ एक वाक्य भन्नुपर्दाखेरि मानव जीवनमा विशेष गरी मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पुनः जीवन प्रणाली नै स्व संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराएँ। तपाईँले थाहा पाउनु हो नि स्व संस्कार भनेको के हो, वेदले के भन्छ है भनेको थिएँ मैले, स्व संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको छ, धेरै लामो जानकारी गराएको होइन। त्यसले गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यसमा अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी भने गराएको छु। कुनै पनि जिज्ञासा रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम गर्दै वास्तविक अवस्थामा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर हाट गौरीगञ्ज हेल्थ पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम गर्दै वास्तवको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजे म फेरि कार्यक्रम लिएर उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म जतिश आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी दशौं वर्षदेखि अनुभव सम्हालिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण।

0: सूचना संगीत र मनोरञ्जनको अतुल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
3: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शुभ प्रभात गुरुआमा।
8: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रो

0: त्यस्तो पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर,
1: जानु नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेट बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचे कुमिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसि क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगीमा के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै

0: हरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु।
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुना सुना सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
5: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
9: के भयो सन्चो भएन?
8: होइन, यतिकै जानै मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए कुरा त्यस्तो पो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिमाको बुवा।
10: नमस्ते, कति टाइमले पाल्नु भयो?
9: आज रिमाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
10: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

नेपाली मीडिया नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री बालन र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पदले संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। साथै प्रतिनिधि सभा सदस्य निर्वाचन पदले संशोधन विधेयक 2083 प्रस्तुत गर्ने मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ। मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर बाहेकका प्रस्तावमा छलफल भएको थियो भने

प्राथमिकताका विषयहरू प्रस्तुत गर्नुभएको थियो। चालू अर्थ वर्ष 82-83 वैशाख मशान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व 29.75 अर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गृहस्थ उत्पादनको 45.08% हुनु छ। चालू आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण 26.74 अर्ब रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा भएको नोक्सानी समेत थप 3.79 अर्बले वृद्धि भएको हो। हाल कायम ऋण मध्ये वैदेशिक ऋणको हिस्सा 53.57% अर्थात 15.93 अर्ब र आन्तरिक ऋणको हिस्सा 46.43% अर्थात 13.81 अर्ब रूपियाँ रहेको छ। सरकारले प्रजाआयोजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। बैठकले सैनिक सेवा क्षेत्र संशोधन नियमावली 2083 स्वीकृत गर्ने नेपाल राष्ट्र बैंक 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। यसै बैठकले नेपाल सरकार कार्ययोजन नियमावली 2083 अनुसार हुने गरी राजपत्रांकत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापना गर्ने निर्णय गरेको समेत बताइएको छ। बैठकले स्विजरल्याण्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने र काठमाण्डुबाट विस्थापित सुकुम्बासीहरूलाई पुनर्स्थापना खर्च दिने समेत निर्णय गरेको छ। हाल 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नभएको समेत जानकारी दिनुभएको छ। पश्चिम एसियामा जारी बन्दका कारण टेन्डर भइसकेको मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पश्चिम एसियामा जारी द्वन्दका कारण मेट्रिक टन रासायनिक मल मौजदात रहेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले

0: जनाएको छ। बन्दका कारण रासायनिक मल कहिले आउँछ भन्न नसकिने अवस्थामा प्रान्तरिक मलको प्रयोग गर्न पनि सहसचिव श्रेष्ठले आह्वान गर्नु भएको छ। किसानलाई मल प्रयोग गर्दा रासायनिक मात्रै नगरी माटोको स्वास्थ्य बचाउन पनि उहाँले आग्रह गर्नु भएको छ।
1: आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि। एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कल सेन्टर मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आज एसएल 1-2-3 डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आसार मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आसार मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: अर्थनीतिक सुस्वरण मन्त्रीले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रो लिस्ट बाटो बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यवाहीको सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित एसिया पेसिफिक ग्रुप अन मनी लाउन्डरिङ एपीजी अन्तर्गतको इन्टरनेशनल

एपीजी का प्रतिनिधिहरूसँगको सल्पमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनु भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै वहाँले जनमतको प्रमुख अपेक्षा सुशासन नै रहेको धारणा समेत राख्नुभयो। नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूत गर्न थालेको समेत उहाँको भनाई छ। बजेट निर्माणमा लाग्नु पर्ने बेला साथै प्रदेशमा सरकार हेरफेर गर्ने गरी कंग्रेस एमाले गठबन्धनले तयारी गरिरहेको छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजोको सचिवालय बैठकमा

भन्दा पहिले नै भन्ने विषयमा ठोस निष्कर्ष पनि आइसकेको छैन। कंग्रेस सभापति गगन कुमार थापासँगको संवादपछि विषयको टुङ्गो लाग्ने जनाइएको छ। अहिले सात प्रदेश मध्ये कंग्रेसले चार र एमाले तीन प्रदेशको नेतृत्व गरिरहेको छ। नयाँ समीकरण बन्ने अवस्थामा पनि चार प्रदेशको नेतृत्व कंग्रेसले गर्नुपर्ने माग छ। नेकपा एमाले पनि सुदूरपश्चिम प्रदेशको नेतृत्व सहित तीन दलीय सरकार बनाउन सकिने जनाइसकेको छ। एमाले पनि तीनै दलसँग सहकार्यको बाटो खुल्ला राखेको बताइएको छ। तर तीन दलको विषयमा कंग्रेसले भने ठोस निर्णय सुनाइसकेको छैन। सड़क सरकार र सदनमा सँगै भन्दै नेकपाले पनि सरकारमा सहकार्यको प्रस्ताव अघि बढ़ाएको छ। सबैभन्दा ठूलो दल सुदूरपश्चिम प्रदेशमा रहेको भन्दै नेकपाले त्यहाँ मुख्यमन्त्रीको दावी गरेको छ। कंग्रेससँग बसेर टुङ्गो लागेपछि मात्रै नेकपालाई सहभागी गराउने वा नगराउने भन्ने विषय टुङ्गो लाग्ने बताइएको छ। सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिर्देशक एआईजीमा बढ़ुवा गर्न सिफारिश गरिएको छ। मंगलबार बसेको बढ़ुवा समितिको बैठकले विक्टर ब्याङ्कको बदमा पोखरेललाई बढ़ुवा गर्न सिफारिश गरेको हो। एआईजी बढ़ुवा समितिको अध्यक्ष प्रधानमन्त्रीको कार्यालयका सचिव तथा सदस्य गृह मन्त्रालयका

कानूनी व्यवस्था छ। आईजी सदस्य सचिव हुने कानूनी व्यवस्था रहेको छ। पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख हुनुहुन्छ। महालक्ष्मी नगरपालिका सदस्य

सशस्त्र सहायक प्रवक्ता डीएसपी सुनाले जानकारी दिनुभयो। सशस्त्रको इन्टेलिजेन्स ब्यूरोको सूचनाका आधारमा वीर्ख बहादुर तामाङको घरमा अवैध रूपले नक्कली ब्रान्डेड मदिरा तयार गरिरहेका चारजनालाई समेत नियन्त्रणमा लिएको जनाइएको छ। नियन्त्रणमा लिएकामा रामेछाप जिल्लाको खडादेवी गाउँपालिका 2 बस्ने 30 वर्षीय मनोज खत्री, सोही जिल्लाको खिन्ती गाउँपालिका बस्ने 28 वर्षीय विनोद तामाङ, 26 वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक 12 विश्वनगरपालिका 6 बस्ने 22 वर्षीय सुदेन मिना तामाङ रहेका छन्। नेपालमा पश्चिमी बंगाल र स्थानीय बाढ़को प्रभाव प्रहरको मौसम पूर्वाञ्चल महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने जनाइएको छ। चुनाव राष्ट्रपति सुशील सिंह और रूसी राष्ट्रपति व्लादिमीर पुतिन

निकै चासोका साथै लिएको छ। विदेशी चीनका संवाददाता लाउरा बेकर र रूसका सम्पादक स्टिभ रोजेनबर्गले दुई नेता बीचको सम्बन्धको गम्भीर विश्लेषण गरेका छन्। पछिल्ला वर्षमा चीन र रूस बीचको रणनीतिक साझेदारी निकै बलियो देखिएकै विश्लेषकहरूले यसलाई पश्चिमा देशहरू विरूद्धको साझा मोर्च र रणनीतिक स्वार्थको उपजका रूपमा समेत व्याख्या गर्दै आएका छन्। उत्तर अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र अफ्रिका सीडीसी संघो लोकतान्त्रिक गणतन्त्र डीआरसी र उगाण्डामा बढ़दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरिएको छ। मुख्यतया देशको

संक्रमणका घटनाहरूमा 106 जना संक्रमितहरूको मृत्यु भएको रिपोर्ट गरिएपछि स्वास्थ्य आपतकालको आधिकारिक घोषणा गरिएको हो। ब्याट्सम्यान बलवन्त सूर्यवंशीको विस्फोटक इनिङको मध्य टेस्टले इण्डियन प्रिमियर लीग आईपीएलमा लखनऊ सुपर जायन्ट्समाथि 7 विकेटको शानदार जीत दर्ता गरेको छ। जयपुरमा मंगलबार राति सम्पन्न खेलमा लखनऊले दिएको 221 रनको विशाल लक्ष्य राजस्थानले 19.1 ओभरमा मात्रै 3 विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जीतमा नायक बनेका सूर्यवंशीले मात्रै 38/93 रनको विस्फोटक इनिङ खेलेका थिए। उनी खेलको प्लेयर अफ द म्याच समेत बने। यसअघि प्रसाद र पहिले ब्याटिङको निम्ति भएको लखनऊ सुपर जायन्ट्सले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 220 रनको बलियो फल तयार पारेको थियो। तर राजस्थानका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन सामु लखनऊको

0: नेपाल उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र निवारण भाइलाईको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
1: मोबाइल 98550 82751।

0: अब चलाउनु होस् इन्टिग्रेटेड टिभी सँगै युट्युब एकै साथ सजिलैसँग क्रेडिट कार्ड सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801044744 प्रसिद्ध छोयो कि चुयो
1: आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ र पछिल्लो समय जैकपा एमालेमा विज्ञापन पुर्याएपछि उनीहरू नितिन कुमार गठबन्धन व्यवसाय घट्यो र विकल्पमा वाम एकताको कोषमा अगाडि त्यो बाटो खोलेको छ। अब विज्ञापन भूमिका के हो त जैकपा एमालेमा हामी चर्चा गर्न चाहन्छु। सोमबार केन्द्रीय सूचना मन्त्रीहरूले सर्वसाधारण परिस्थितिलाई देखेर गर्दै अहिले आफूले पद छाड्न पर्ने कुनै पनि कार्यालय भएको भने संस्थागत प्रक्रिया बाहिर अराधिक रूपले प्रस्तुत गरेर नेताहरूलाई समेत सूचित गराएका थिए। पद छाड्ने भएन, अझै पनि चिठी छैनन् र नेकपा एमालेको नेतृत्व आफैले गर्ने उनले यतिखेर दावी गरिरहेका छन्। आधारित स्वतन्त्र बसमा हामी चर्चा गर्न चाहन्छौ। सामुदायिक विद्यालयमा विद्यार्थीको संकट, 15,000 विद्यालयमा 100 कम विद्यार्थी रहेको बताएको छ। ग्रामीण जिल्ला चुनाव मन्त्रालयले पनि रहेको बताइएको छ र देशमा 27,020 सामुदायिक विद्यालय छन्। 50,00,000 विद्यार्थीहरू छन्। विद्यार्थी बनाएको सरकारले खर्च गर्छ वार्षिक 30,000। कुनै पनि विद्यालयको आफ्नो अस्तित्व रहेको छ, त्यसलाई बन्द गर्नुभन्दा पनि सञ्चालन गर्नेतिर सरकारको ध्यान रहनुपर्ने र विद्यार्थी भएका विद्यालयका चलनमा विद्यार्थीलाई असहज नहुने गरी सरकारद्वारा बसेर सोच विचार गर्ने गरी शिक्षा मन्त्रालयले काम गरिरहेको पनि बताएको छ। एकमुष्ट 25,000 र 3 महिनासम्म मासिक 15,000 खर्च दिइने भनिएको छ। उपत्यकामा व्यक्तिबाट हटाइएका सुकुमवासीलाई राहत घोषणा पनि गरिएको छ। उद्योगीबाट विद्युतको विक्रय तर्फ गर्यो र महानिकाले भन्ने गर्दाखेरि धेरै बेरोजगार देशमा बेरोजगार चाहन्छौ र बेरोजगार उठाउनका निम्ति सरकार सक्षम हुन्छ कि हुँदैन भन्ने विषयमा पनि आजको हामी नेपाली बसमा चर्चा गर्न चाहन्छौ। कंग्रेसमा गठबन्धन तीव्र छ, एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्ष छ र नेपाली कंग्रेस अब फुटको सरकारमा बनेको हो त। नेपाली कंग्रेसले दुवै पक्षले नयाँ कंग्रेस गठनको तयारी गरेका हुन्। पदानगरमा पार्टी कार्यालय सम्पूर्ण कार्यालय खोलेको हो, राष्ट्रिय कंग्रेस बनाउन खोजिएको हो, पुनः चुनाव सँग राख्न खोजिएको हो पार्टी बोस। आजको हामी नेपाली बसमा बस गर्न चाहन्छौ। किन नेपाली कंग्रेस आज दुई चिरामा जान खोजिरहेको छ? किन नेपाली कंग्रेसले आज कमजोर बनाइँदैछ? पूर्ववादी फड्का नेतृत्वको पक्षले कंग्रेसलाई हटाउन, विभाजन गर्न, कंग्रेसलाई भित्र भित्र पार्न खोजिरहेका छौ त? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बस संसारिक राजनीति गर्नकै विषयमा छलफल र बहस गर्ने कार्यक्रम हो र समयमै सुधारमा पनि नेपाली कानुन सूचना पर्ने निकै ठूलो गम्भीर खतराहरू छन्। एपिजीको गम्भीर चेतावनी बनाइसकेको छ। 4 महिनाको समयमा ठूलो चुनौती छ। राजनीतिक परिवर्तन र सरकारको प्राथमिकता मुद्दाको संख्या कम भएकोमा असन्तुष्टि लगायतका विषयहरू पनि सँगसँगै जोडेका छन् र विस्थापित सुकुमवासीहरूलाई प्रतिपूर्ण 25,000 दिने सरकारले घोषणा पनि गरेको छ। आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौ। सरकारसँग सत्ता पक्षकै पनि असन्तुष्टि आइरहेको विषयलाई पनि आज हामी जोड्न चाहन्छौ। छोटो विषय हुन्छ, विश्राम पछि उपस्थित हुनेछौ।

0: ग्राहकहरूलाई ब्याजहरूसहित कर्जा चुक्ता नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका भोकेटा शालाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा शाला ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्त जरूरी सूचना। सावधान, ब्याङ्क वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड माग्दैन नदिनुहोस्। ब्याङ्कले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भएको

Ah,

Thank you.

home.

खबर रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रेदम सिंहको नमस्कार। मन्त्रीसभाको बैठक आज पनि बस्नेछ। बैठक बिहान 11 बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। साथै प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वरूप वाग्लेले जवाफ दिनुभएको थियो। चालू आर्थिक वर्ष 82 मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण 2,39,75,4 करोड़ रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गृहस्थ उत्पादनको 45.08% हुन आउँछ। चालू आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण 26,74,4 करोड़ रूपियाँ रहेको समीक्षा अवधिमा विनिमय

भएको छ। यस्तै त्यहाँ रहेका भेडा बाख्राहरूमा क्षति पुगेको छ। पहिले गोठ फुलले पनि के कति क्षति भयो भन्ने एकिन विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी महाप्रेक्षक शंकर खड्काले जानकारी दिनुभएको छ।

नेपालको विभिन्न विभागकी खबर नेपालका विभिन्न भागमा जारी वर्षासँग आएको बाढ़ी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात अवरूद्ध भएको छ। कोशी प्रदेशको भोजपुर र शंखुवासँग यातायात प्रभावित भएको छ। भोजपुर नगरपालिका पाँच बोखिममा बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालनमा छ, जहाँ वैकल्पिक

भोजपुर प्रदेशको भोजपुरमा श्रृंखला सभा यातायात प्रभावित भएको छ। भोजपुर नगरपालिका पाँच बोखिममा बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्ग एकतर्फी रूपमा माथि सञ्चालनमा छ, जहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको

प्रभावित भएका छन्। भन्जोङको मध्य नेपाल नगरपालिका दश बिमेरे भन्ज्याङमा खसेको पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन जलथलेमा पहिरोका कारण बेनी जोमसोङ सड़क खण्ड पनि एकतर्फी रूपमा मात्रै सञ्चालनमा छ। कर्णाली प्रदेशको हुम्ला जिल्ला लङ्का गाउँपालिका दुईमा पहिरोको जोखिम बढ़ेका कारण हिंसा सिमिकोट सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। हाल 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकिशोर श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नभएको जानकारी दिनुभएको छ। पश्चिम एसियामा जारी बन्दका कारण टेण्डर भइसकेको मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खोल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पश्चिम एसियामा जारी द्वन्दका कारण विगतका वर्षका तुलनामा मलको भाव निकै बढ़ेको मन्त्रालयले जनाएको छ। रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: The Pi Island Sunday Nuncha Radio Sinus 89.8 MHz.
1: अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन न्यू के भनेको विश्वासनीय र भरपर्दो ठाउँ कहाँ होला?

0: विशेषज्ञमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश।

उसलाई त भरे म पट्टाउँछु

प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छापछुप नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने

0: उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: बुढा, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ,
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

मेरो मुनि अधारो छ खै कसको

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।
1: रेडियो साइनो 89.8 मेगाहर्ज।
2: साहेलो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। इट्स 12 PM।
3: चिया निर्यातको अवरोध हट्यो, निर्यात सहज गरे सुके व्यवसायीहरूलाई राहत, दैलेखको प्याज उत्खनन अन्यमा न्यायाधीश तपना प्रधान मल्ल 20 दिनका लागि विदामा। नवलपुरको जामिरीमा दस दुर्घटना, 13 जना खाइते। हुलाको नेपका घरमा पहिरोले विद्यालय भवनमा क्षति। इरान सुन्दरबाट अस्पताल भए सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी। इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई आक्रमण, 19 जनाको मृत्यु। र मलेसिया विरूद्धको पहिलो T20 खेलमा नेपाली महिला टोली 2 विकेटले विजयी। गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिल सेडी पेट तेस्रो साता हुने, 1100 खेलाड़ी सहभागी हुने अपेक्षा।

नागरिकता मात्र भइपुग्छ सहर इएमआई मार्फत खरिद गर्न सकिन्छ। काठमाडौँ उपत्यकामा रेडियो युनानी 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक अहिले सारिस। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै संसदप्रति सरकारको जवाबदेताको माग गर्दै श्रम संस्कृति पार्टीले आजको प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ। सभामुख बलप्रसाद अर्यालले सदनको कार्यवाही अघि बढ़ाउने बित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन्। सभामुखले समय र माइकमध्ये पनि उनीहरूले आफ्ना कुरा राखिरहेका थिए। मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डाक्टर सोनम वाग्लेले जवाब समेत दिनुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच पार्टी एकताका लागि आन्तरिक छलफलले तीव्रता पाएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा पार्टी एकता गरेर वामपन्थी पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास शुरू भएको हो। फागुनको निर्वाचनमा लज्जास्पद हार सुकै दुवै पार्टीभित्र नेतृत्व परिवर्तनका लागि जारी दबावका बीचमा पार्टी एकताका लागि नेतृत्व नजिकिँदै गइरहेका छन्। हिमालय अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताका लागि सहमत भएपछि नजिकका नेताहरूले छलफललाई तीव्रता दिएका छन्। निर्वाचनमा लज्जास्पद हार बेहोरेका दुवै दलका नेताहरू आयोगको प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत सम्भावित क्षतिलाई रोक्न र पार्टीलाई बलियो बनाउन पार्टी एकतामा जोड़ दिइरहेका छन्। जेठ महिनाभित्रै पार्टी एकता गर्ने गरी छलफल भइरहेको छ। सिंहदरबार स्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पटक पटक समय सार्दा पनि निर्माणमा ढिला सृष्टि भएको हल निर्माणको काम अब अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ। निर्माण पूरा भएकाले प्रतिनिधि सभा बैठक अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। आगामी जेठ 15 प्रतिनिधि सभाको यो हल बनिसक्ने र नयाँ बजेट भाषण यहीँबाट गरिने बताइएको छ। अहिले हलभित्र सीट राख्ने रंगरोगन तथा बत्ती चढ़ाउनको कार्य को निर्माण कम्पनीले जानकारी दिएको छ। कम्पनीले जेठ 15 प्रतिनिधि सभाको नयाँ सभा कक्ष तयार गरेर हस्तान्तरण गर्ने बताएको छ। विगत 3 सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध तत्कालका लागि हटेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मार्फत रहेको टी बोर्ड अफ इण्डियाले चियामा गर्दै आएको अनिवार्य परीक्षण कम्पलसरी स्याम्पलिङको व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज बनेको हो। भारतीय टी बोर्डले मंगलबार राति आफ्नो निर्णयमा संशोधन गर्दै नयाँ सूचना जारी गरेपछि नेपाली चिया व्यवसायीहरूले राहत महसुस गरेका छन्। भारतीय खाद्य सुरक्षा मानव प्राधिकरण, संचार विभाग र चिया बोर्डका अधिकारीहरू बीच भएको संयुक्त बैठकको निर्णय अनुसार जारी गरिएको यस नयाँ व्यवस्था सँगै भारततर्फ रोकिएको नेपाली चियाको निर्यात बुधबारदेखि पूर्ववत रूपमै सञ्चालन हुने बाटो खुलेको हो। टी बोर्डले जवाब परीक्षण कम्पलसरी स्याम्पलिङको व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज बनेको हो। भारतीय टी बोर्डले मंगलबार राति आफ्नो निर्णयमा संशोधन गर्दै नयाँ सूचना जारी गरेपछि नेपाली

भारतको आन्तरिक बजारमा खपत हुने र त्यहाँबाट तेस्रो मुलुकमा पुनः निर्यात हुने चियाका लागि छुट्टा छुट्टै परीक्षण नियमहरू लागू हुनेछन्। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सेवा नयाँ वर्षको अवसरमा इन्फिनिटी होम अप्लायन्सको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न

business washing machine master, Chop is the ideal. Top load master, Duke is the ideal. Semi-automated mark, AK is the ideal. Dishwasher mark, washing tablets. The microwave oven mark, cooking kit. Hurried, hurried mark, sure shot kit. The buffer mark, my dear party, unice speaker, refrigerator, to play polka. Not a cup I took shot, so has EMI mark, but hurried to the second shot. अब बाँकी खबर। सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बस्नु भएको छ। न्यायाधीश प्रधानले आफूले विदा स्वीकृत गरेर आजदेखि विदा बसेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। मंगलबार शर्मा प्रधान न्यायाधीशको पदभार ग्रहणका लागि सर्वोच्च आउनु अघि नै न्यायाधीश मण्डलले आजबाट लागू हुने गरी 20 दिने विदा स्वीकृत गर्नुभएको हो। यसअघिका प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत 65 वर्षीय उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मण्डलले 2082 चैत 18 गतेदेखि काम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। सम्वैधानिक परिषदले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिश गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट हुनुहुन्थ्यो। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिश गरेको दोस्रो दिन कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा मल्लले फुलकोट बैठक बोलाउनु भएको थियो। फुलकोट बैठकमा प्रधान न्यायाधीश सिफारिशको विषयमा नोटछोट भएपछि शर्मा वैशाख 25 गतेदेखि इजलास जानुभएको थियो। प्रधान न्यायाधीशको पदभार ग्रहण गरेसँगै आजदेखि शर्मा इजलासमा बस्नु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपुरको विनय त्रिवेणी गाउँपालिका 2 जामिरेको ओह्रालोमा बस अनियन्त्रित भयो। 2 सवारी साधनसँग ठोकिँदा 13 जना खाइते भएका छन्। बुधबार बिहान नेपालगंजबाट काठमाडौँतर्फ जारी गरेको बाप्र 03001910 नम्बरको बस सोही दिशातर्फ जारी गरेको प्रा 01010157 नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बाप्र 03001049 नम्बरको ट्रकसँग ठोकिएर सड़कमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ। उक्त बसमा सवार 43 यात्री मध्ये 13 जना खाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। घाइते हुनेहरूमा बर्दिया बाँसगढ़ी नगरपालिका 5 31 वर्षीय चन्द्रकला आचार्य, उहाँकी 55 वर्षीय आमा जोमिश्वरा शर्मा र 20 वर्षीय सञ्जीव थारू, 31 वर्षीय अनिता थारू, उहाँकी 6 वर्षीय छोरी अनुषा तथा 38 वर्षीय हरित लामी नगर रहनु भएको छ। दैलेखको भैरवी गाउँपालिका 1 जलजल क्षेत्रमा जमिन मुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ। तर दोस्रो चरणको मुख्य काम अगाडि बढ़न नसक्दा यो महत्वपूर्ण परियोजना अहिले अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय सरसमा रहेको यो आयोजना अहिले ठोस कार्यकालका अभावमा सुस्त आएको हो। यसैबीच दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको चेक

0: कतिप महाबुलेकमा बसेको ऐतिहासिक संयुक्त बैठकले समितिय मुद्दालाई जोड़दार रूपमा उठाएको छ। बैठकले जलजलीको पेट्रोलियम पदार्थको वास्तविक क्षमता एकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय समेत पारित गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: आपको एकमात्र डीटीएच के बाद गिफ्ट है
1: देश हो खुशी को कनेक्शन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब विदेशका खबर इजरायली दक्षिण लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा 19 जनाको मृत्यु भएको छ लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेये कानौन शहरमा भएको आक्रमणमा 3 बालबालिका र 3 महिलासहित 10 जनाको ज्यान गएको हो साथै नाबाटियो र ट्रायर जिल्लामा भएका अन्य आक्रमणमा थप 9 जनाको मृत्यु भएको छ भने 29 जना घाइते भएका छन् युद्ध विराम भए पनि दक्षिणी लेबनान क्षेत्रमा इजरायल र हिजबुल्ला बीच बेला बेलामा गोली हानाहान भइरहेको छ इजरायलले आफ्नो आक्रमण हिजबुल्लालाई लक्षित गरेको दावी गर्दै आएको छ तर आक्रमणमा महिला बालबालिका सहित सर्वसाधारण पनि प्रभावित भइरहेका छन् त्यस्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आणविक वार्ता असफल भए सैन्य कार्यवाही पुनः शुरू गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको बताएका छन् भान्सले ट्रम्प प्रशासन इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट नीतिमा रहेको बताएका छन् त्यस्तै भान्सले अमेरिकाले त्यो बाटो रोज्न नचाहे पनि आवश्यक परे सैन्य कदम चाल्न इच्छुक र सक्षम रहेको चेतावनी समेत दिएका छन् मलेसिया विरूद्धको पहिलो टी ट्वेन्टी म्याचमा नेपाली महिला टोलीले 2 विकेटको जीत हात पारेको छ मलेसियाको बुयनास ओभलमा आयोजित म्याचमा 68 रनको जिउ लक्ष्य भेट्टाउन नेपाली ब्याटरहरूले कडा संघर्ष गर्नु परेको हो नेपालको पुनर्सम्झना खड्काले 39 बलमा 32 रन जोडेकी टीम यसअघि पहिलो इनिङमा नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियालाई 67 रनमा रोकेको थियो नेपालकी पूजा महत्तरी 3 विकेट लिन् भने रिया शर्मा र मनिषा उपाध्यायले 2 विकेट पारेका छन् की एकजना ब्याटरले मात्रै 2 अङ्कमा रन बटुलेकी थिइन् नेपालले एसियन गेम्स महिला टी ट्वेन्टी क्वालिफायरको तयारी स्वरूप मलेसियासँग 2 म्याचको टी ट्वेन्टी सिरिज खेल्दैछ त्यस्तै 16 गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ फिल्ड प्रतियोगिता इजेट 15 र 16 गते बागलुङमा हुने भएको छ प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको प्रदेश खेलको परिषदले जनाएको छ प्रतियोगितामा गण्डकीका 11 वटा जिल्लाबाट गरी झण्डै 1100 खेलाड़ी सहभागी हुनु परिषदका सदस्य सचिव शिवल शर्माले जानकारी दिनुभयो 150 संख्यामा अफिसियल सहभागी हुने आयोजकको अपेक्षा छ ज्यादा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक प्रतिनिधि सभाको बैठक जारी बैठकमा श्रम संस्कृति पार्टीद्वारा पम्पलेट देखाएर विरोध संसदको नयाँ हल निर्माण अन्तिम चरणमा पूर्व राष्ट्रपति विद्या भण्डारीको नेतृत्वमा कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने गृह कार्य शुरू नेपालबाट भारततर्फ 3 सातादेखिको चिया निर्यातको अवरोध हट्यो निर्यात सहज बने सुधी व्यवसायीलाई राहत दैलेखको ग्यास उत्खनन अन्यलमा दबाव बढ़ाउँदै स्थानीय तह न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा नवलपुरको च्यामिरेमा बस दुर्घटना 13 जना खाइते हुलाकको नेपका गाउँमा पहिरोले विद्यालय भवनमा क्षति इरानसँग वार्ता असफल भए सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई आक्रमण 19 जनाको मृत्यु र मलेसिया विरूद्धको पहिलो टी ट्वेन्टी खेलमा नेपाली महिला टोली 2 विकेटले विजयी गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ फिल्ड जेठ तेस्रो साता हुने 1000 बढ़ी खेलाड़ी सहभागी हुने अपेक्षा
3: सूचना संगीत र मनोरञ्जनको अटुट साहेलो यो हो रेडियो साहेलो 99.8 MHz
4: ओहो ला
5: ल ल ल ल मरे नि के हो
4: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
4: अरे हेर त धम्मे हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: तीन दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुनु छुनु नै हुने होइन कि सफा गरी भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ म पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
0: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: मानसिक समस्याबाट बच्ने उपायहरू
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
6: असल साथीहरूसँग मात्रै संगत गरौं
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं
6: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
5: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
7: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
2: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
7: मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
7: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
9: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
10: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
11: हुन्छ
10: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
12: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
10: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
12: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
12: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
10: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
12: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क 056-493-495।
2: आमा एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083/84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क 0656-493-495।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेल चोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लप एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

Radio Simon 89.8 MHz。साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM

नहुने भारतीय संघका लागि राष्ट्रपति देशभर केन्द्रीय प्रतिनिधि खटायो। सरकारले भारतबाट 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्ने खरिद प्रक्रिया अन्तिम चरणमा खानापानी र विद्युत महसुल छुट दिन उपभोक्ताको दबाव। फिर्कै खोला मुसेर बनाइएका संरचना जे ठण्डाउ गते भित्र हटाएर पोखरा महानगरको अल्टिमेटम विद्यालयको नेपालगंज पोखरा सीधा उडान स्थगित। रोल्पाको बागद्वारामा फेला परेको शंकास्पद वस्तु डिस्पोज। रूस युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मार्केलले कुरा गर्न सक्ने। प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसङमा तलब विवाद छर्कियो। श्रमिक युनियनद्वारा 18 दिने हड़तालको चेतावनी। र ओडीआई अलराउण्डर बनिएकामा भूपेन्द्र सिंह अधिपतिर स्थान सुधार। एसियन गेम्सको अभ्यास खेलमा मलेसियामाथि नेपालको जित। विश्वकप भिक्टोरिया स्कटल्याण्डद्वारा अमेरिकालाई 170 रनको चुनौती।

0: पाइन्छ र नयाँ वर्षको अवसरमा सेन्सरका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्ट्यान्डर्ड प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन सम्बन्धी दुईवटा संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन् कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली पहिलो संशोधन विधेयक सदनमा पेश गर्नुभएको हो विधेयकमा 2078 को जनगणना अनुसार समानुपातिक प्रतिनिधित्वको कोटा परिमार्जन गरेर मतदाता नामावलीको पूर्व संशोधनलाई कानूनी रूप दिने उल्लेख छ प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहिबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ यसै गरी सभामुख प्रेमप्रसाद आर्यले स्वयं संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिनुभएको छ आजको बैठकमा सो पार्टीका अध्यक्ष हर्क सम्पाल सहितका सांसदहरूले प्ले कार्ड देखाएर विरोध गरेपछि सभामुखले सदनको मर्यादा कायम राख्न निर्देशन दिनुभयो यता सांसद सम्पालले भने सरकार संसदप्रति जवाबदेही नभएको र नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री बालन शाहले जवाफ नदिएको भन्दै विरोध जारी रहने बताउनु भएको छ नेपाली कंग्रेसका नेता विश्वराज आलुबुन्देले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा रिक्त पदाधिकारीहरू तत्काल नियुक्त गर्न माग गर्नुभएको छ संसदमा बोल्दै नेता आलुबुन्देले राजनीतिक स्वार्थका कारण आयोगहरू ठप्प भएको र दण्ड पीड़ितले अझै न्याय नपाएको बताउनु भएको छ नेकपा एमाले सुकुमवासीहरूलाई प्रति परिवार मासिक 15,000 रूपियाँ राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ एमाले सांसद गुरू प्रसाद बरालले बिना तयारी सुकुमवासीलाई उठीवास लगाइएको र हाल तोकिएको राहत रकम काठमाडौँमा जीवन धान्न अत्यन्तै न्यून भएको दावी गर्दै राहत रकम बढ़ाउन र स्थायी बसोबासको व्यवस्था गर्न माग गर्नुभएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले असार 6 देखि 9 गतेसम्म चितवनमा हुने पहिलो महाडी श्रृंखला विदेशभर केन्द्रीय प्रतिनिधि तोकेको छ ओडा पालिका र जिल्ला तहका भेला तथा अधिवेशन सम्पन्न गराउन शीर्ष नेता सांसद र विभागीय प्रमुखहरूलाई जिम्मेवारी सहित जिल्ला जिल्लामा खटाएको हो कार्यपालिका अनुसार जेठ 16 ओडा जेठ 17 पालिका र जेठ 23 र 24 गते जिल्ला अधिवेशन हुनेछ भारतसँग झण्डै 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्नुभएको छ परराष्ट्र मन्त्री सुशील खनालले मल खरिदको कार्य अहिले प्रक्रियामा रहेको जानकारी दिनुभएको हो आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले मल आपूर्तिका लागि भारत सरकारसँग सम्वाद भई खरिद प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ यो खरिद कार्यमा कृषि सामग्री कम्पनी संलग्न रहेको छ समयमै मल भित्राएर किसानलाई उपलब्ध गराउन सरकारले तयारी गरिरहेको मन्त्री खनालले बताउनु भएको छ कर खारेज गर्ने तथा विद्युत महसुल छोट दिन माग गर्दै उपभोक्ताहरूले दबाव दिएका छन् खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको नेतृत्वमा आज काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो महासंघले खानेपानी उपभोक्ता समितिहरूमाथि कर लगाउने सरकारी निर्णय फिर्ता लिएर विद्युत महसुलमा सहुलियत उपलब्ध गराउने तथा अधिरा खानेपानी आयोजनालाई पर्याप्त बजेट विनियोजन गरी सम्पन्न गर्न सरकारसँग माग गरेको छ सरकारले देशभरका 46,000 खानेपानी उपभोक्ता समितिमाथि 25% कर लगाएर धराशय बनाउन खोजेको महासंघको आरोप छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: Russian Russian Mafia Top is the idiot. Top Mafia Dick is the idiot. Semi automated mafia is the idiot. Dishwasher mouth waxing tablets.
1: खोजेको महासंघको आरोप छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा बेलकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर साउन्ड गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। समझ ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: अब बाँकी खबर। पोखरा महानगरपालिकाले फिर्के खोलाको सिमानाभित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ 9 गतेभित्र आफै हटाउन अन्तिम सार्वजनिक सूचना जारी गरेको छ। महानगरको वडा नम्बर 18 अधेरी खोलादेखि वडा नम्बर 6 गाईघाटसम्म बहने फिर्के खोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचनाहरू निर्माण गरिएका छन्। यसअघि महानगरको सूचना विरूद्ध उच्च अदालत पोखरामा मुद्दा परेकामा अदालतले महानगरको कदमलाई सदर गरेपछि अतिक्रमण हटाउने कानूनी बाटो खुलेको हो। तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाई महानगर आफैले बोझल चलाएर भत्काउने र त्यसरी भत्काउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनी महानगरले दिएको छ। चितवनमा वैदेशिक रोजगारीबाट फर्किएका 13 जनामा औले अर्थात मलेरिया रोगको संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सालो आर्थिक वर्षमा 3093 जनाको नमूना परीक्षण गर्दा यो संक्रमण देखिएको हो। एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने र जाडो भई कम्पन छुट्ने लक्षण देखिन्छ। जनस्वास्थ्य कार्यालयले रोगबाट बस्न घर वरिपरि सफा राख्न, लामखुट्टेको वासस्थान नष्ट गर्न र शुद्ध अनिवार्य रूपमा झोको प्रयोग गर्न आग्रह गरेको छ। करिब 5 वर्षदेखि संचालन गर्दै आएको नेपालगंज पोखरा सेवा उडान केही समयका लागि स्थगित गरेको छ। भारतीय धार्मिक पर्यटकको संख्यामा कमी र इन्धनको मूल्य वृद्धिका कारण उडान स्थगित गर्नु परेको कम्पनीले जनाएको छ। उडान बन्द भएसँगै 35 मिनटको हवाई यात्राको विकल्पमा यात्रुहरू फेरि 14 घण्टाको सकसपूर्ण सड़क यात्रा गर्न बाध्य भएका छन्। फेला परेको एक शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। परिवर्तन गाउँपालिका 3 बाघमारा स्थित सड़क मरमत गर्ने क्रममा फेला परेको उक्त शंकास्पद वस्तुलाई सूर्य दल रेलबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरी नष्ट गरेको सेनाले जनाएको छ। शंकास्पद वस्तु डिस्पोज गरेसँगै अन्यस्तो क्षेत्रको अवस्था सामान्य रहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निगमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: अब विदेशका खबर। रूस युक्रेन युद्ध अन्त गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने बारे युरोपका राष्ट्रहरू छलफल गर्न थालेका छन्। पुटिनसँग वार्ता गर्न युरोपियन युनियन ईयूले जर्मनीकी पूर्व चान्सलर एंगेला मर्केल वा युरोपेली केन्द्रीय बैंकका पूर्वाध्यक्ष मारियो द्राघीलाई पठाउन सक्ने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

0: सन् 2022 मा पुटिनलाई युक्रेनमाथि आक्रमण गरेपछि केही युरोपेली नेताहरूद्वारा गरिएका छिटफुट सम्पर्कका प्रयासहरू बाहेक यीले रूसँगको औपचारिक सम्पर्क पूर्ण रूपमा बन्द गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गरे पनि सफल हुन भने सकेको छैन। यता दक्षिण कोरियाको प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसङ इलेक्ट्रोनिक्समा तलब सम्बन्धी विवाद चर्किँदै गएको छ। व्यवस्थापन र श्रमिक युनियन बीच आज भएको अन्तिम चरणको वार्ता निष्कर्षविहीन भएपछि हड़तालको सम्भावना बढ़ेको हो। करिब 74,000 कामदारको प्रतिनिधित्व गर्ने युनियनले मात्र नभए बिहिबारदेखि 18 दिनसम्म हड़तालमा उत्रिने चेतावनी दिएको छ। श्रमिक पक्षले कृत्रिम बौद्धिकता एआई प्रविधि सम्बन्धी विश्वव्यापी मागका कारण कम्पनीको नाफा उल्लेखनीय रूपमा बढ़े पनि कर्मचारीलाई त्यस अनुसारको सुविधा र क्षतिपूर्ति नदिएको आरोप लगाएका छन्। नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसीको नयाँ ओडीआई अलराउण्डर वरियतामा तीन स्थान सुधार भएको छ। आईसीसीले आज अद्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र तीन स्थान सुधार गर्दै 25 स्थानमा पुगेका हुन्। मुक्टो श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरिरहेका दिपेन्द्रको
1: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
2: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
4: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
4: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
4: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश।

Radio Sun 89.8 MHz.

0: सूचना संगीत मनोरंजनको अटूट साहेनी यो हो रेडियो साहेनी 99.88 मेगाहर्ज साहेनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:00 PM माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिरामी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क 0956-93-495।
1: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 该你的情况是多出两年。
1: 那大家
0: 真的你不把他过冰的阿克人呢
1: 真的我都不了解到搞了家了
0: 那大家

0: हो थारू दाई झुटलाई भन्छ
1: तिमीहरूले बोलाएको थियो यसो जानेहरूलाई पनि दाई भाइ
2: ए अँ त साँच्चै ल जानुपर्छ ल मेरो पनि दुई तिनवटा यो राडी बक्सहरू तयार पारेको थियौँ लिएर जानुपर्ने छ
1: मैले पनि यति यति जिउ जम्मा गरेको थिएँ भोलि यसो जानुपर्छ है
2: ल

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो साइन 89.8 मेगाहर्ज।
4: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: आहा।

0: हाम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए लौ न चटाइ पर्न आ त सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङको एउटा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: त्यहाँ माथि हेर त बादल बन्द माथि कति राम्रो सुन्नु।

0: रेडियो साइन 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साइनबाट साझा खबर।

0: अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
1: माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
0: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्ले कार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 को व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। सम्बन्धी आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
2: हामी गरिरहन्छौँ, 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15/2 मात्रै माग्यो हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। त्यही मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी यो सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ नि के अरेको बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएको छौँ, त्यसको उत्तर हामीले पाएको छैनौँ।
0: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 बजे पनि पुनः बस्नेछ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6,743 वडा कार्य समिति समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दोलालले आज परिपत्र जारी गर्दै जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दोलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गतेभित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले गर्ने उल्लेख गरेको सीआईएमलाई जानकारी दिनुभयो।
3: अनुसाइदी प्राप्त गरेकोले मात्र भागमा पाउनेछ भन्ने घोषणा गरेको छ। यसले गर्दा यो समय अवधिभित्रै सबैले गरिसक्नुहोस् विधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीबाट उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हुन्। योभन्दा अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा चल्ने तहलाई चाहिँ निर्देशन गरिदिनु हुने भनेर परिपत्र गरिराखेका थियौँ। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुग्यौँ भन्दा आगो भएको छ जस्तो हामीले चाहिँ परिपत्र गरेको छ।
0: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्य अध्यावधिक अन्यलमा परेको छ। नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने पूर्व सभापति शेरबहादुर देवा पक्षीय नेताहरूको भनाई छ। सरकारले असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय

0: प्रशासन कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हुम्लाको नामखा ताजाकोट सर्केगाड र खर्पुनाथ क्षेत्रको सीमासँग जोड़िएको लामपाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजिएपछि विवाद चर्किएको हो। स्थानीयले कवारी खोला भन्दा वारीपट्टि चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले जानकारी दिनुभयो।
1: धेरै टाढा भयो प्रहरी चौकी भन्ने एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राख्नु हो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर उहाँहरूले क्रोस प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो। पाँचजना मध्ये चारजनालाई आज सुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
0: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चार पालिकाले जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वय समिति बाजुरा सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: बाँदर आतंकले किसान हैरान। तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीलाई बहुत कष्ट पनि दिएको छ र बालीले पनि नष्ट गरिरहेछ। त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
5: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
7: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दैछ नि।
5: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुझिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डर त्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखे

0: जनशक्ति अभियान शुरू गरेको छ।
1: मकै आलु कोदोदेखि तरकारीसम्म बादलले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बादर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्र बहादुर कार्की बताउनुहुन्छ।
2: बाँदरले पहिलेको भन्दा पनि अहिले घर घरै उसको बथान हुनेहरू आएर हामीलाई दिउँसोभरि त्यसलाई रोएको हैरान खाइराखेका छ। अब त्यसलाई मात्रै रोएर पनि नहुने, अब त्यो नरुँदा पनि उहाँतिर बाहिर जोगाउन नपाइने, रुँदा रुँदा पनि नाश गर्ने, र त्यसले चाहिँ हामीलाई बहुत कष्ट बनाइदिएको छ र बाल्यले पनि नष्ट गरिरहेछ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
1: यो समस्या खेतीमा मात्रै सीमित छैन, बालबालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउने मुस्किल परिरहेको बताउनुहुन्छ।
3: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिना मात्रै एउटा बाली पाक्छ, भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउनु छ बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त्यो थाहा हुँदैन, सबै विदेशी प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन, मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मानिलिउ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने 150 बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पिल्कुल बनाइदिन्छ त्यसले।

0: चलिराखेको छ न चलिराखेको छ।
1: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका कार्यालय प्रमुख ईश्वर सिंह।
2: यतातिर टोलफोर भएको भएर लाइन डिस्टर्ब भएको भएर सिलगढीतिर पनि समस्या आएको हो। अहिले चाहिँ त्यो शक्ति चाहिँ बनाइसकेर मर्मत गरिसकेर भएर अझै खासै त्यस्तो समस्या छैन, सुधार भइसकेको छ। अब त्यस्तो समस्या त आउँदैन, अब त्यस्तो कसैले अब टोलफोर गर्यो भने अब त्यो सामान बिगार्नु खाल्यो भने त्यस्तो गरेर त्यो समस्या आउने हो होइन। अहिले चाहिँ त्यस्तो समस्या केही पनि छैन, त्यतातिर भएको सबै तारहरू राम्रोसँग चलिरहेको छ, लिङ्क पनि राम्रै पाइरहेको छ, त्यसैले त्यस्तो खासै समस्या छैन। अन्त
3: नमस्ते, म नुवाकोट जिल्ला निको गाउँपालिका वडा नम्बर 3 विनोद कुमार बोल्दैछु। मैले 2082 सालमा एसईडीको सरकारी सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा विद्यार्थीको ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
1: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल।
4: स्कुलमा आउँछ, जान थालिसकेको छ, मेरो ठाउँ आफ्नो इकाइ मार्छ, त्यो स्कुलमा जान थालिसकेको छ। बानी
1: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश,
6: खेती गरेको अन्न बालीहरू केही छैन, अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यौ।
5: रिपोर्ट सँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागो हिल बानेश्वर जर्मल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम।

0: लगातार परेको असिना पानीले स्थानीय छक्क तामाङलाई कतै बाढी पहिरो जाने हो कि भन्ने पनि लाग्यो। एकैछिनमा गाउँ जलमग्न भयो। घर बाहिर बाँधेर राखेका घुँडा खच्चर निकाल्दा निकाल्दै पहिरो आयो।
1: बढ्दै बढ्दै बढ्दै जान सकि एकासी ठुलो ठुलो पानी परेर पसिना पानी परेर लास्टै घर वरिपरि पुरै पानी माथिबाट पानी आएर बाढी आएर बाहिर बनेका घुँडा खच्चरहरूलाई डुबाउन परेर बल्ल बल्ल निकालेर
0: बाढी र पहिरोले खेतीयोग्य जमिन बगाएर लगेपछि किसान चिन्तित छन्। असिनासँगैको बाढी पहिरोले खेतबारीमा लगाएको सबै बाली नष्ट गरेको र बचेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरकला तामाङ
2: धेरै खेती गरेका हाम्रो ठाउँमा हाम्रो यहाँको अवस्था धेरै नाजु छ। खेतीयोग्य जमिन त एउटा नि रहेको छैन। हामीले खेती गरेका थियौँ, खेती गरेको अन्न बालीहरू केही छैन। अनि दुर्गमको मान्छे केही खेती गरेरै खेतीको घर नै खान्थ्यौँ।
0: मध्यरातमा आएको बाढी सँगैको पहिरोले लेप्चा गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 बेडा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँठे आधारभूत विद्यालय र खेतीयोग्य जमिन पुरै खेत विक्षेत अवस्थामा पुगेको छ। अर्का स्थानीय रामचन्द्र तामाङ
1: तिनवटा भवनमा भित्र कुनै कागजात स्कुलको कुनै केही पनि छैन। कम्प्युटर सहित अफिस कोठा टोटल कम्प्युटर हल अनि अफिस हल तिनवटा भवन चाहिँ कुनै केही पनि राखेको
0: छैन। पुरा चलाचल छ। पशु खेतीयोग्य जमिन तथा विद्यालयमा बाढीले खेती पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केश कुमार रेग्मी
3: विद्यालयमा खेती भएको छ। केही व्यक्तिहरूका स्वयंपरहरूमा खेती भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ। मानवीय क्षति भएको छैन। हामीले चङ्खली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विगत व्यवस्थापन समितिको बैठकबाट परिचय दिन भइसकेको छ।
0: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीय वासी चिन्तित छन्। बेलुमाया महतारा, सीआईएन रेडियो प्रणाली आवाज, तीनकोट, हुम्ला।
4: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्। तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाई र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत्सँग हामीले कुराकानी गरेका छौं।
5: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा अब स्थानीय पालिकाले सिडिओ कार्यालयलाई फरवार्ड गर्नुपर्ने हुन्छ होइन। त्यसको सन्तको लागि यता हामी यो चलाबुलाईहरू काम गर्नको लागि चाहिँ हामीलाई पठाउनुहुन्छ सिडिओ कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राविधिकले हेर्छ त्यहाँ पठाउँछ र हामीले पनि भेरिफाई गरेर प्राविधिकहरूबाट नमुना सबै भेरिफाई गर्न सकिँदैन होइन। स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने उहाँहरूलाई पनि ओके गरेपछि
6: प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र म चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरूको हुन्छ वर्षौंदेखि बसिया बसे हुनुभयो नि त।
5: त्यो बसेको कारण चाहिँ दुई तिनवटा छ सबैतिर होइन। उहाँले भने जस्तो अब बनेको र मेरो बन्यो भनेर त खासै कोही आउनुहुन्न नमानेकै आउनुहुन्छ होइन। समस्या नै हो यसरी उजागर गरेर आउने विषय एउटा चाहिँ कस्तो छ भन्दा एउटा स्थानीय पालिका पनि प्राधिकरण शक्ति हुनुहुन्न होइन। डिटिओ गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडिओ कार्यालयमा गएर पनि रोकिन्छ। अब हामी प्राधिकरणकै उहाँहरूले कुराउनुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक खटाएर ल गएर डिटिओ गरौँ त भन्ने अवस्था पनि छैन। एकदमै केही अनलाइन गर्ने प्राविधिक हुनुहुन्छ
6: त्यसले अभावले गर्दा रोकिएको
5: होइन। नियतस भन्दा पनि अलिअलि त्यो प्राविधिक जनशक्तिको पाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने स्थानीय पालिकालाई उजुरी गर्ने डिडिए गर्ने निकायलाई गर्ने होइन मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका अनि कहिले काहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्न हुँदैन कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभ काम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काम केन्द्रको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
6: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठाए त्यति छिटो प्रभावितको घर बन्ने भयो।
5: एउटा पालिकाले पनि हो अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ

0: केन्द्र आइसकेपछि पनि ढिलासुस्ती हुन्छ नि त.
1: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरै पनि म अहिले यहाँ अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीले मलाई पनि आइराखेको हुन्छ नि. मैले आफू त्यही निगाहमा काम गर्ने भएपछि सम्बन्धित प्राधिकरण सम्बन्धित शाखाहरूमा मैले भने पनि राखेको हुन्छु. त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखेको छैन. हामीले अड्काएका छैनौँ.
0: राज्यमा
1: आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा त अड्केको हुन सक्ला. उहाँहरूलाई पनि फेरि रिले गरिसकेको हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर. नत्र सबै कुराहरू कागजात पुगेका विषयहरूमा चाहिँ त्यसरी अड्काइएको छैन.
2: सभामुख डोल प्रसाद आर्यले श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हरकत साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ. कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ. नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ. नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूले बताएका छन्. असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ. र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: चाहिने समय सूचक अहिले रातको 8 बजे
1: तपाईँ अहिले सन्देश हुन्छ रेडियो पाइलट 89.1 मेगाहर्ट्ज
0: योग गरौं रहौं निरोग पतञ्जली योग पीठ नेपाल महिला पतञ्जली योग समिति नेपाल पतञ्जली योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जली योग समिति चितवन

0: गतिबाट 7 गते सम्म स्थान गुञ्जनगर ग्रीन पार्क समय बिहान 4:30 बजेबाट 6:30 बजे सम्म समन्वय महिला पतञ्जलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर वडा कार्यालय
1: औषधि हालेको
2: लाउनु शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बेड बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् है यसरी बाली बालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै जोखिम हुन्छ
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
2: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश

0: क्षेत्रमा विमानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सि भवन बन्या देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै सङ्गत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आमा, एक गिलास दही खान्न? साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोड नरङ्गीको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: मैले त

0: उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

Oh, my God.

0: 아빠,
1: 엄마, 엄마, 좀 놀아줘.

Yeah.

I'm gonna go to the hospital.

Thank you.

0: विक्रमसम्म 2083 जेठ 7 गते बिहिबार जेठ शुक्ल पञ्चमी 21 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनोद शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नेपाली बैंक सधैं सँगै अघि।
2: सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अनियमनमा हाउसमा हंगामा गरेपछि हल्कलाई कार्यवाही गर्ने सभामुखको चेतावनी। राज्यका महत्वपूर्ण निकाय पदाधिकारी तीन राष्ट्रपाल मथाले पालन शैलीको विरोध। इन्धन खपतमा उल्लेख्य गिरावट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको सगरमाथा आर्मीको लाम शीर्षकको शुभ समाचार।
0: एक साथमा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता बुधबारसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा श्रमिकले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन्। कुम्भ क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकारी सुशील शर्माका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि अब 10 दिन मात्र बाँकी रहँदा आधा जति आरोहीले आरोहण पूरा गरेका छन्। पछिल्लो 3 दिन यता आरोहणका लागि मौसम अनुकूल हुँदा र आरोहण सकिने समय नजिकै जाँदा अहिले चुचुरोतर्फ जाने आरोहीको नाम लागेको छ। उहाँले भन्नुभयो बुधबार मात्रै करिब 200 हारहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिनभित्रै आरोहण सफल गर्ने आरोही दुर्बल बन्न सक्ने उहाँले जानकारी दिनुभयो।
3: भनिन्छ नि बानीदेखि लागेको बानी।

काठमाडौँ रेडियो नाइन 99.1 विश्वविद्यालय एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यमा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सरकार बनेको डेढ महिनासम्म पनि प्रधानमन्त्री

दैनिक जीवनमा असरपर्ने गरी संसारमा कडा गर्छ र नेपाली भूमि लिपले भएर तीर्थयात्रा मार्ग शुरू गरेकोमा नयाँ दिल्ली बेजिङ दुवैमा कूटनीतिक लोक पठाउनु भयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्र भयो, जसले अन्तत भ्रमणलाई स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ विश्लेषक र परराष्ट्र मामिला विज्ञानका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो अन्तर्राष्ट्र विचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो। पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर, यो अझै स्पष्ट छैन। दुवै मुलुकका कूटनीतिज्ञ र अधिकारीहरूको विचारमा भारतीय राष्ट्रसँग भेट नगर्नु, संसार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न स्वीकार गर्नु, सीमा विवाद पुनः उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्र हुनु राष्ट्रवादी मनोवृत्तिको संकेत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकारले बताउँछन्। सम्पर्क गरेका भारतका वर्तमान पूर्व कूटनीतिज्ञ द्विपक्षीय सम्बन्धका विश्लेषक परराष्ट्र नीति विशेषज्ञ प्राध्यापक र परराष्ट्र मन्त्रालय तथा राष्ट्रपतिका नेताहरू मध्ये कार्य कूटनीतिक प्रोटोकल र सार्वजनिक आलोचना हुने डरले नाम नखुलाउन आग्रह गरेको जनाइन्छ। स्थापनाको 4 वर्षमा राष्ट्रपतिले 21 फागुनको चुनाव काठमाडौँ र नयाँ दिल्लीका लागि अनुपस्थित मात्र थिएन, यसले नेपालको परराष्ट्र सम्बन्धमा नयाँ युगको अपेक्षा समेत जगायो। आलोचकहरूले नेपालको परराष्ट्र सम्बन्धलाई आफ्नो समर्पणको प्रतीका रूपमा भन्दै आएका छन् र त्यसै अनुरूप परिभाषित समेत हुँदै आएको छ। काँग्रेस, एमाले र माओवादीका प्रधानमन्त्रीहरू सत्तामा पुगेको

0: को प्रधानमन्त्री प्रधानमन्त्रीलाई सिआजी भेट्न पाउँदै दशकको देखिको राजनीतिक नेतृत्वको शैली देखेका पूर्व राष्ट्रमन्त्री सुमित्रा कमल थापा भन्छन् विगतमा कांग्रेस एमाले र माओवादीले कूटनीतिक भेटघाटमा पटुकललाई पूर्णत बेवास्ता गरेका थिए।
1: शीर्षकमा नागरिक दैनिकमा खबर छाप लिएको छ। प्रतिनिधि सभामा सरकार र प्रधानमन्त्रीको काम कारवाहीबारे निरन्तर खबरदारी गर्ने बलियो प्रतिपक्षीको भूमिकामा सांसद अर्क साम्पाङ देखिएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले प्रधानमन्त्री दालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुन्जेल सदनमा विरोध जारी राख्ने बताएर बुधबार पनि आफ्नो अडानलाई निरन्तरता दिए। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर हंगामा गरिरहेको छ। त्यसको नेतृत्व उनी सम्पन्नले गरिरहेका छन्। सरकारले ल्याएको अध्यादेश होस् वा नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रधानमन्त्री शाह अनुपस्थित रहेको विषयमा होस् सम्पन्नले निरन्तर खबरदारी गरिरहेका छन्। प्रतिनिधि सभामा उनको आवाज प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र अर्को प्रतिपक्षी दल नेकपा एमाले भन्दा चर्को सुनिने गरेको छ। संसद भवन परिसरमा बुधबार संचारकर्मीसँग कुरा गर्दै सम्पन्नले गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शाहले नै गृहसँग सम्बन्धित प्रश्नहरूको जवाब दिनुपर्नेमा जोड़ दिए। गृह मन्त्रालय माथि सुकुम्बासी बस्ती खाली गराएको लगायत विषयमा प्रश्न उठेकाले उक्त मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले नै प्रतिनिधि सभामा उपस्थित भएर जवाब दिनुपर्ने सम्पन्नको भनाई छ। हामी विरोध गरिरहन्छौं, पाँचै वर्ष गर्छौं, सरकारको आलोचना गर्दैन र संसदप्रति उत्तरदायी हुनुपर्छ भनेकै आधारमा हामीलाई निलम्बन गरिन्छ भने पनि तयार छौं सम्पन्नले भने। उनले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन खोजेको दावी गरे।
0: कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा रूपमाले नेतृत्व गर्ने दुई वर्ष अघिको समय सारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरू श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पारा फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसर पारिरहेका छन्। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्षको विषयमा उनीलाई भेट्नु भएको छ। थापा गत आइतबार उनीलाई भेट्न उहाँको निवास सत्यपुरको गुण्डो पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको अनि निकट नेताहरूले जानकारी दिएका छन्। कांग्रेस उपसभापति शर्माले भने मंगलबार गुण्डो पुगेर दोस्रो पटक एमाले अध्यक्ष ओलीसँग भेट गर्नुभएको थियो। त्यसअघि 29 वैशाखमा उहाँसँग महामन्त्री उदय शमशेर राणालाई लिएर गुण्डो पुग्नु भएको थियो। मधेस बागमती गण्डकी र सुदूरपश्चिममा कांग्रेस र कोशी लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार कांग्रेसले नेतृत्व गरिरहेको मधेस प्रदेश सरकारमा एमालेसँग सत्तासँग कार्य छैन। साढे पाँचमा लागि अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी छ प्रदेशमा नेतृत्व अदल बदल गर्ने दुई दलबीच समझदारी परिस्थितिको नेताहरूको भनाइरहेको छ। मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुप्रभा विश्वासको मत लिँदै प्रदेश सभा सचिवालयले सांसदहरूलाई दिउँसो 1 बजी विश्वासको मत हुने कार्यक्रम रहेको सूचना पठाइसकेको छ। प्रदेश सरकारमा पानी फिर्न कांग्रेस र एमालेको कसरत शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
1: राष्ट्रपति नथाली बालन कार्य शैलीको विरोध शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। प्रधानमन्त्री दालेन्द्र शाहको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नै विरोधका स्वरहरू सुनिन थालेका छन्। पार्टी र सरकारबीच समन्वय नहुँदा उकुस मुकुस त छँदै थियो, संसदको सत्तापक्षीय बेन्चमार्क पनि आलोचना हुन थालेको छ। बालन सरकारको सबैभन्दा चर्को विरोधमा उत्रिएका छन् राष्ट्रपा नेता अमरेश कुमार सिंह। आफ्नै पार्टीका प्रधानमन्त्री विरूद्ध प्रतिनिधि सभा बैठकदेखि मीडियासम्म उनी बोलिरहेका छन्। सरकारको नीति तथा कार्यक्रमको प्रस्तुतिदेखि नै प्रधानमन्त्री बालनले संसदीय मर्यादा मिच्दै आएको धेरै सत्तारूढ राष्ट्रपाका सांसदहरूलाई मन परेको छैन। धेरैले बोल्न नसकेका मात्रै हुन्। सरकारकै कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन समेत बालन संसदमा उपस्थित भएनन्। बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वयं वार्डले पनि उपस्थित नभएपछि राष्ट्रपा नेता सिंहले आपत्ति जनाएका हुन्। सरकारले प्रस्तुत गरेको सरकारको बजेटका सिद्धान्त र प्राथमिकतामा मधेसलाई उपेक्षा गरिएकोमा उनको सरको आक्रोश थियो। सभापति र सभामुखले पार्लियामेन्ट भेट उपस्थित सरकार सुनेको गर्छ। पछिल्लो पटक प्रधानमन्त्री बालिङ र पार्टी सभापति रघु लामिछाने बीच पनि सौहार्दपूर्ण सम्बन्ध नरहेको दावी उनीहरू निकट स्रोतहरूको छ। संसदमा विपक्षी दलहरूले खुलेपछि सभामुख दलप्रसाद अर्यालले प्रधानमन्त्री भेट्न चाहेका थिए तर भेट पाएका छैनन्। यही बेला सभापति लामिछानेले पनि प्रधानमन्त्री बालिङसँग भेटेर पर्याप्त सल्लाहमा निर्णय होस् भन्ने चाहन्छन् तर उनले चाहेका बेला भेट्न समेत मुस्किल रहेको दावी गर्ने श्रोत बन्छ। प्रधानमन्त्रीले रघुलाई तपाईँ पार्टी हेर्नुहोस् म सरकार चलाउँछु भन्नुभएको छ। खासै सल्लाह नभए पनि सरकारका हरेक निर्णयको बचाव गर्नु बाध्यता बनेको छ। कतिसम्म भने रघुले बालिङसँगको सम्बन्ध राम्रो रहेको देखाउन पनि सँगै बसेको तस्विर सार्वजनिक गर्न चाहेका छन् तर उनका लागि उपयुक्त समय मिलेको छैन।
0: नेतृत्वमा निकाय पदाधिकारी दिन शीर्षकमा हिमाली टाइम्समा खबर छापिएको छ। अध्यादेश मार्फत एकैपटक 2500 बढ़ी राजनीतिक पद खारेज गरेको सरकारले नयाँ नियुक्तिमा भने ढिलाइ गरिरहेको छ। त्यो पदमा नयाँ पद पूर्ति शुरू गरिए पनि अधिकांशको प्रक्रिया नै शुरू भएको छैन। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशलाई सुधै विभिन्न बोर्ड समिति र संस्थाहरूमा राजनीतिक नियुक्ति पाएका करोड 1600 पदहरू रिक्त भएका थिए। पद रिक्त भएका मध्ये सरकारले नेपाल वायु सेवा निगमको संचालक सदस्यमा 5 जना नियुक्त गरेको छ। त्यसबाहेक त्रिभुवन विश्वविद्यालयको रिक्त, उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर शशी बहादुर बज्राचार्यलाई दिएको छ। यसै गरी अधिकार समितिमा बागमती सभ्यता आर्थिक विकास समितिको कार्यकारी अध्यक्षमा डाक्टर आनन्द सिंह भाटलाई नियुक्ति गरिएको छ। नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा 2 नयाँ सदस्य नियुक्त भएका छन्। सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठले बुधबार मन्त्री स्तरीय निर्णय मार्फत आगामी 4 वर्षका लागि उनीहरूलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त सदस्य मध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौँ महानगरपालिका 15 निवासी एमसी किरण सहायलाई संचालक समितिमा समावेश गरिएको छ। त्यस्तै उपभोक्ताको तर्फबाट नागार्जुन नगरपालिका 5 निवासी कृष्ण बस्नेत नियुक्त हुनुभएको छ। यसै केही रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फतमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीबी कोरोना स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रतिपदमा नियुक्ति प्रक्रिया अघि बढ़ेको छ। त्यस्तै भारत चीन लगायत झण्डै 1.5 दर्जन मुलुकमा राजदूत पद रिक्त छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले पारण सिंह नेतृत्वको सरकारले पूर्णवती सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएको छ।